0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178।

0: आयो।
1: अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला साँझको 5 बजे।
4: मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
5: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी पर्यटनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
6: मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नुहुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
4: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 क्युबिटदेखि 50 क्युबिटसम्म, दाउरा 5 क्विन्टलसम्म, काठको तरबाउ, साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट, साल जातको काठ डी ग्रेड रु 440 प्रति क्युफिट, दाउराको दरबाउ, साल जातको दाउरा रु 6 रुपियाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपियाँ प्रति किलो। अनुरोधक मायादेवी साझेदारी वन उपभोक्ता समूह, बारगंगा नगरपालिका 10, पटना कपिलवस्तु।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
7: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
8: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
9: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, कार नम्बर जितपुर, तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
10: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर, तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
11: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847072790।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 0175349050, 0175359905 र मोबाइल 9857078010।

不咋个疼，俺本地还买了一个不咋个疼，俺爹爹买个疼。

0: आयो।
1: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।

0: हमारे मीठो
1: खाना नून
0: सा अरे बाबा ले
1: काख माली नून सा।

0: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरुद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाणगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा बाणगंगा कपिलवस्तु।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
4: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी प्रयोजनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ। मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नुहुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
5: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 केजीदेखि 50 केजीसम्म, दाउरा 5 क्विन्टलसम्म, काठको दरभाउ साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट, साल जातको काठ
0: दौरा साल जात को दौरा रु 6 रुपया प्रति किलो र अन्य जात का दौरा रु 5 रुपया प्रति किलो अनुरोधक
3: माया देवी साझेदारी वन उपभोक्ता समूह बारगंगा
0: नगरपालिका 10 पटना कपिल वस्तु
6: युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि टोलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
7: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त खैरीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
6: 24 घण्टा सेवा उपलब्ध छ
7: नभुल्नु होला
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: उद्धार र राहतमा कुनै कमी हुन नदिने सरकारलाई राष्ट्रपतिको निर्देशन।
2: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआई सम्मका विषय समेत्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अपनाउनु पर्ने।
3: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै अहिलेसम्म 66.74 अर्ब रूपियाँ भन्दा धेरै खर्च।
2: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा प्रकाशन गरिएको छ।

0: उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333।
4: दर्पणमा अब खबरको सिलसिला। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापी प्रणालीका कारण मौसमविदले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका हुन्। मनसूनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नवीन्द्र दाहालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400-741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुखा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिमसम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औंलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुंगो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भनिसकेको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8-12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथी हृदय रिमालले जल तथा मौसम विश्लेषक नवीन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नुभएको छ।
5: जुन बंगालको खाड़ीमा नयाँ चक्रवात उठिरहेछ, यस्तो समयमा उठिरहन्छ कि पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपाललाई प्रभावित पार्दैछ। त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन, तर त्यसको साइडमै पनि पर्छ नेपाल, वर्षा धेरै हुने सम्भावना छ।
6: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव, अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
5: नियमित घटनाभित्रै पर्छ, तर नियमित घटनामा पनि अब कुनै अलिक ठूलो घटना भन्ने हुन्छ, अब यो ठूलो भित्र पर्छ क्या, त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
6: अब हामीले भर्खर एउटा विनाशकारी ठूलो बाढ़ी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा। यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढ़ी हुने सम्भावना देखिन्छ?
5: अहिलेको यसको हेर्दाखेरि अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन, तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ। दक्षिण केन्द्रित छ यो, पहाड़तिर धेरै मास्तिरसम्म जाँदैन। नियमित घटनामा पनि अब कुनै अलिक ठूलो घटना भन्ने हुन्छ, अब यो ठूलो भित्र पर्छ क्या, त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
6: अब हामीले भर्खर एउटा विनाशकारी ठूलो बाढ़ी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू

0: केरे पार पार्न देखाउन हात कुनैले मध्य भागमा कुनैले पूर्व भागमा अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपबाट हेर्ने गरेका छौँ। औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट पर पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ, जस्तो अलि बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ, झरी वर्षाको कुरा भयो, छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ, अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ, बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बग्दै जान्छ, त्यो अलि स्थिर हुन्छ, यसको गति चाहिँ अलि नजिकबाट निहाल्ने प्रयास भइरहेको छ, साह्रै स्पष्ट भएको छैन, भोलि पर्सिसम्म यसको स्पष्टता आउँदै जान्छ, तिहार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म योभन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ।
1: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो, धान लगभग भित्राउने समय पनि आउँदैछ, यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अप्नाउन जरुरी छ, के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ?
0: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला, अब कति ठाउँमा अलि अगाडि पनि धान तयार हुन्छ तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि, र यदि त्यो समयमा भित्राउने हो बाली हो भने चाहिँ त्यो त्यसलाई नचलाउन राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेर चाहिँ विशेष गरी पानी भलबाढी आउने ठाउँहरू पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू यातायातका कुराहरूमा चाहिँ अलिक बढी सावधानी अप्नाउनु पर्यो, जहाँ पहिलेदेखि भल पहिरोहरू वर्षाको जोखिम बढ़िरहेको छ त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु सावधानी हुनु चाहिँ आवश्यक छ, कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ, तराई क्षेत्रमा अलिकति बढी डुबान जहाँ पानी पर्छ यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकैचिन होइन दुई तिन दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो, त्यो महिना दिनभरि पर्ने पानी हो कि दुई तिन दिनमा पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक गमिन्द्र दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेपछि बाढ़ी पछिको उद्धार राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि राष्ट्रपतिले गरेको छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सपना तपाईँको

0: साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपाको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं
3: नेपाल दर्पणमा अब बाँकी खबर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रममा प्रारूप 2076 परिवर्तनका क्रममा मूल्य मान्यता र नैतिक शिक्षा एआई तथा सूचना प्रविधि सिपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फ्री र ब्यागलेस डे जस्ता विषयमा बढ़ी सुझाव प्राप्त भएका छन् यस्तै समय अनुसार पाठ्यक्रम शिक्षण विधि र मूल्यांकनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन् परिमार्जित पाठ्यक्रमका पाठ्य पुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाई र जलवायु परिवर्तन अनुकूलनलाई समेत समेट्न सरकारवालाहरूले जोड़ दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेले बताउनुभयो यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट संकलन गरिएको हो केन्द्रका निर्देशक घिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय पालिका र विद्यालय सहित 20,000 भन्दा बढ़ी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन् अहिले पनि वेबसाइट मार्फत शिक्षक विद्यार्थी अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ़नेछ कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ
2: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अरियाले बताउनुभयो थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई बेमौसमी बाजा भन्नुभएको थियो बदलिदो जनमनोविज्ञान पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको अरियाले बताउनुभयो यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ बैठकमा कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने अरियालले बताउनुभयो बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरू सहभागी छन्
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि शुरू भएको वडा अधिवेशन आज दोस्रो तथा अन्तिम दिन पनि चलिरहेको छ पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ पहिलो दिन अधिवेशन भएका वडाहरूबाट नयाँ वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन् आज दोस्रो दिन बाँकी रहेका 31 भन्दा बढ़ी जिल्लाका वडाहरूमा अधिवेशन भएकोबाट प्रभावित वडाहरूमा आजै रातिसम्ममा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ अधिवेशन स्थलमा बिहान सबैजसो वडामा अधिवेशन भइरहेको छ र धेरैजसो कांग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्यश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपाले स्पष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखिएको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पार नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
3: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेस होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगंजमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन बाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुझे सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाड़ी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ।
3: सुनसरीको देवानगंजमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बीपी चोकमा रहेको लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्बरमुनिको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगंज 2 का विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
2: गएको पुष महिना यता देशभर डेंगी संक्रमितको संख्या 5000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतेसम्म 5238 जनामा डेंगी संक्रमण देखिएको हो। 74 जिल्लामा डेंगी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेंगी संक्रमण थप बढ़न सक्ने भएकाले डेंगी सारै लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र स्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना 3 महिने अभियानका रूपमा पनि सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: Thank you.

0: तयारीले भिन्नको खेती रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा
0: राख्नुहोस्। पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिए।
2: सीधा कुरा, स्पष्ट विचार, जो हो उज्यालो रेडियो काठमाडौँमा।
0: बाँकी खबर नेपाल

0: बच्चाको दूध प्रयोग गर्न सकिने सोसाइटीको भनाइ छ। बच्चाको दूध बोतल र दूधदानीको आम रूपमा जथाभावी वितरण गर्दा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न बाल रोग विशेषज्ञ डाक्टर रामहरि थापाले आग्रह गर्नुभएको छ। सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन 2007 र सम्बन्धित राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षसँग
1: ले मनासलु हिमालको आदर्श शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनासलु क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुरबु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर विषयप्रति ध्यानकर्षण भएको जनाउनु भएको हो। स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय शिक्षा

गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स अर्थात सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,801 वटा सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।

0: रूपमा प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ र यसले मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिएता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्च मध्ये सबैभन्दा बढ़ी हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारको खर्च मात्रै 28 अर्ब 10 करोड़ अमेरिकी डलर पुगेको छ। पछिल्लो विवरणमा अमेरिकी सेनाले सबैभन्दा धेरै प्रयोग गरिरहेका हतियार मध्ये प्रतिरक्षात्मक क्षेप्यास्त्र पनि प्रमुख रहेको उल्लेख छ। विशेष गरी विपक्षीका क्षेप्यास्त्र रोक्न प्रयोग हुने प्याट्रियट र थार्ड प्रणालीका क्षेप्यास्त्रको माग बढ़ेको छ। युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डारणमा समेत दबाव परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। युरोपमा अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोका अधिकारीहरूले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको अभावलाई अत्यन्त गम्भीर अवस्थामा पुगेको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयको तथ्याङ्क अनुसार युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको छ भने अरू 830 भन्दा धेरै सैनिक घाइते भएका छन्। इरान युद्धको प्रभाव अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन, युद्धले तेलको मूल्य अन्तर्राष्ट्रिय बजार तथा क्षेत्रीय व्यापारमा समेत असर पारेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो भने थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
1: यस्तै एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमुते विदामा नेपालकी एरिका गुरूङ पदकविहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा निदा अहमदसँग 7-8 अंकले पराजित भइन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मीनबहादुर तामाङ काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अल्बासेर एसएबीसँग 2-0 पराजित भए। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियेना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङले भोलि क्वार्टर फाइनलमा खेल्दैछिन् भने टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ।
0: र एसियाली खेलकुद अन्तर्गत नै महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। पाकिस्तानले दिएको 178 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटायो। यस्तै भारतले दिएको 196 रनको लक्ष्य पछ्याएको बंगलादेशले 15 ओभर 4 बलमा 81 रन बनाउँदा सबै विकेट गुमायो। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीचको खेल पर्सि मंगलबार हुनेछ। यस्तै तेस्रो स्थानका लागि बंगलादेश र पाकिस्तान बीचको खेल पनि त्यही दिन हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
1: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, नआतिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
0: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
1: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्यांकनमा समावेशिता अपनाउनु पर्ने।
0: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै, अहिलेसम्म 66 खर्ब अर्ब 74 अर्ब रूपियाँ भन्दा धेरै खर्च
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने
0: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं आउँदो बिहिबारदेखिको सम्भावित वर्षालाई ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं

0: मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
1: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी पर्यटनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ। मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नु हुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 कुबुटदेखि 50 कुबुटसम्म, दाउरा 5 क्विन्टलसम्म, काठको दरभाउ साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 440 प्रति क्युफिट, दाउराको दरभाउ साल जातको दाउरा रु 6 रुपियाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपियाँ प्रति किलो। अनुरोधक मायादेवी साझेदारी वन उपभोक्ता समूह,
0: बारगंगा नगरपालिका 10, पटना कपिलवस्तु।
3: युनाइटेड अस्पताल बारगंगा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा
3: परिवार नियोजन तथा बन्धाकरण सेवा, महिनावारी गडबडी, सादो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-2000, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
7: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
8: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
7: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
8: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला।
7: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
8: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
7: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
9: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्, यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
10: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
13: अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचानी पसल बारगङ्गा २ पिपरा कपिल वस्तु।
14: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
13: जय सुब्बा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगङ्गा २ पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98570 56 249 र 98075 18346।

0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ, अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा चार जितपुर कपिल वस्तु।
1: ग्रुप राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98571 अर्जुन खाती, सम्पर्क नम्बर 98571
3: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारगंगा नगरपालिकाभित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाउनु हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति: ओडा नम्बर 6 बैदौली असोज 8 गते, ओडा नम्बर 9 भलवाड ओडा कार्यालयको भवन यही असोज 9 गते, ओडा नम्बर 7 घेरुवा बनगाई असोज 10 गते, ओडा नम्बर 10 मेसकुरी असोज 11 गते, ओडा नम्बर 11 ओदारी असोज 12 गते, ओडा नम्बर 4 गजेहडा असोज 13 गते, बारगुङ्गा नगरपालिका पशु सेवा शाखा असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारगंगा नगरपालिका पशु सेवा शाखा बारगंगा कपिलवस्तु।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरूरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटल विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाग, फुटले, दुबे, दाया, डन्डी फोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी पाउने, यौनाङ्गका घाउ खटिरा, कपाल झरिरहने, भाँचिएको, हाड जोड्नेका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578010।

0: ಹಾಗೂ ರಸಾಯನ ಕೆಮಿಕಲ್ ನಮ್ಮಿಸಲಾಗಿದೆ. ಶುದ್ಧ ರಕ್ತ ಶ್ವಾಸಶ್ರೀ ಚಿತ್ವರ್ಗು ಅತ್ಯಾಧುನಿಕ ನಿರ್ಮ ಉತ್ಪಾದನೆ ಶುದ್ಧ ತೋರಿಗುತ್ತೆ. ಶ್ವಾಸಶ್ರೀ ರಿಲಯಬಲ್ ಆಂಡ್ರೂ ನೆಪಾಲ್ ಪಬ್ಲಿಕ್ ಲಿಮಿಟೆಡ್ ಕಾರ್ ಪ್ರೀಮಿಯಂ ಉತ್ಪಾದನೆ.
1: सरकारी बारे में पॉकेट विकास कार्यक्रम माग संबंधी सूचना बागंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तु आर्थिक वर्ष 2083-84 में संघीय सरकार सशर्त अनुदान तर्फ को साना व्यवसाय कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अंतर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम्भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ. पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ.
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म नीति 2083/87 मसन्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपुर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण.
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ. विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला. सम्पर्क नम्बर 98413-52747 98857-62979. अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु.

0: बुद्ध आवाज 89.6 MHz सुन्न नभुल्नुहोला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार सामुदायिक रेडियो आवाजको साथसाथ बसेको बद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भुसाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समयघासँगै इन्टरनेट अनलाइन www.dawaz.com हाम्रो पात्र र दावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बुटवल गोरीसिंगे सड़क विस्तार दुई वर्षमा 28% मात्रै काम, 14 महिना बाँकी, 72% काम सक्नुपर्ने चुनौती। विगत एक वर्षदेखि 15 वर्षीय बालिकामाथि जबरजस्ती करडीको आरोप, 40 वर्षीय एक पुरूष पक्राउ, पीड़ित बालिकाको सुरक्षा र गोपनीयतालाई ध्यान दिनुपर्नेमा जोड़। राप्रपाबाट निर्वाचित यादवको कांग्रेसमा सक्रिय सदस्यता नवीकरणको दावी, कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर 3 द्वारा उड़ा अधिवेशन रोक्न माग। कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष नेउपानेद्वारा राजीनामा, संस्थाको हित र गरिमालाई केन्द्रमा राखेर राजीनामाको निर्णय लिएको उल्लेख। छत्तीस जिल्लामा जापानिज इन्सेफ्लाइटिस फैलियो, 121 संक्रमित, 26 जनाको मृत्यु, खोप लगाउन स्वास्थ्य कर्मीको आग्रह। र सिद्धार्थ राजमार्गमा फोर्स गाड़ी दुर्घटना, 1 महिलाको मृत्यु, 5 घाइते, बर्दियामा गुड़ी रहेको हाइसमा आग लागि।
1: यो बाइक बिग्रेर हैरानी पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा साना सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया, कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-066। अब समाचार विस्तारमा। बुटवल गोरीसिंगे सड़क विस्तार आयोजनाको ठेक्का सम्झौता भएको करिब 60% अवधि सकेता भौतिक प्रगति भने 28%मा सीमित रहेको छ। सम्झौता अनुसार 2084 कार्तिकसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अब करिब 14 महिना बाँकी रहेकाले समयमै काम सम्पन्न गर्न चुनौती देखिएको हो। 13,55,95,00,000 रूपियाँमा ठेक्का लागेको 50 किलोमिटर सड़क खण्ड रूपन्देही कपिलवस्तुतर्फ 25-25 किलोमिटरका दरले विस्तार भइरहेको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले हालको प्रगति र बाँकी समय बीच तालमेल नमिलेका कारण तोकिएको समयमा काम सम्पन्न गर्न कठिन देखिएको बताउनु भएको छ। आयोजना अन्तर्गत अहिले पुल, कल्भर्ट, अण्डरपास, नाली पर्खा लगायतका संरचना निर्माण भइरहेका छन्। कपिलवस्तुतर्फ निर्माण गर्नुपर्ने 10 वटा पुल मध्ये 9 वटा निर्माणाधीन छन् भने रूपन्देही देहीका 67 कल्भर्ट मध्ये 56 वटाको निर्माण जारी रहेको छ। कपिल वस्तुतर्फ विद्युतका पुल स्थानान्तरणमा भएको ढिलाई तथा सड़क निर्माणका लागि आवश्यक माटो र नदीजन्य सामग्री व्यवस्थापनमा देखिएको समस्याले निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ। वर्षा सकिएपछि निर्माण कम्पनीले थप जनशक्ति, उपकरण र सुरसाधन परिचालन गरी कामको गति बढ़ाउने तयारी गरेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको यो सड़क खण्ड लुम्बिनी प्रदेशको महत्वपूर्ण व्यापारिक तथा यातायात मार्ग हो। सड़क साँघुरो हुँदा सवारी चाप, दुर्घटना तथा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको छ। सड़क विस्तारपछि बुटवलदेखि गोरीसिंगेसम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न कपिलवस्तुको शिवराज नगरपालिका पाँचमा 15 वर्षीय बालिकामाथि करिब 1 वर्षदेखि पटक पटक जबरजस्ती करडी गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवराज नगरपालिका पाँच निवासी 44 वर्षीय राजु सिंह बिक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिकले बालिकालाई विभिन्न किसिमका डर त्रास र धम्की दिँदै लामो समयदेखि यौन शोषण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बालिकाले घटना बाहिर ल्याउने प्रयास गर्दा आफू आमा तथा परिवारका सदस्यलाई मारिदिने धम्की दिने गरेको बताएकी छन्। धम्कीका कारण लामो समयसम्म घटना बाहिर ल्याउन नसकेको पीड़ितले बताएकी छिन्। महिला अधिकारमी मीना परियार लगायतको पहलपछि घटना सार्वजनिक भएको हो। घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले शुक्रबार आरोपित पुरूषलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ। यस घटनाले बाल बालिकामाथि हुने यौन हिंसा तथा पीड़ितले लामो समयसम्म डर र धम्कीका कारण न्यायिक निकायसम्म पुग्न नसक्ने अवस्थालाई पनि पुनः उजागर गरेको छ। स्थानीय तहहरूले हरेक वर्ष महिला तथा बाल बालिकामाथि हुने हिंसा न्यूनीकरण पीड़ितको संरक्षण तथा पुनर्स्थापनाका लागि बजेट विनियोजन गर्दै आएका छन्। तर बजेट विनियोजन भए पनि हिंसा प्रभावितसम्म सेवा र सहयोग प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो रहँदै आएको छ। पीड़ितले सहयोग पाउन खोज्दा पनि विभिन्न प्रशासनिक तथा प्रक्रियागत झन्झटका कारण सेवा प्राप्तिमा ढिलाइ हुने गरेको अधिकार कर्मीहरूको भनाइरहेको छ। हिंसामा परेका बालबालिकाको तत्काल सुरक्षा मनोसामाजिक परामर्श कानूनी सहायता तथा पुनर्स्थापनालाई प्राथमिकता राख्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन्। यस घटनामा प्रहरीले आरोपितमाथि कानून अनुसार अनुसन्धान अघि बढ़ाएको जनाएको छ भने पीड़ित बालिकाको सुरक्षा र गोपनीयतालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। नेपाली काङ्ग्रेसको छ हिंसामा परेका बालबालिकाको तत्काल सुरक्षा मनोसामाजिक परामर्श कानूनी सहायता तथा पुनर्स्थापनालाई प्राथमिकता राख्नुपर्नेमा उनीहरूले जोड़ दिएका छनृ

0: क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न ओडामा हुने अधिवेशन स्थगित गर्न माग गर्नुभएको हो। विज्ञप्तिमा क्षेत्र अन्तर्गतका दुवै पालिकाका विभिन्न ओडा सभापति तथा क्षेत्रीय सभापति समेतको नेपाली कांग्रेस पोर्ट पासवर्ड दुरूपयोग गरी धाँधलीपूर्ण तरिकाले विधान तथा पार्टीको सिद्धान्तलाई व्यवस्था गर्दै सक्रिय सदस्यता अध्यावधिक तथा नयाँ सक्रिय सदस्यता थप गरी पार्टी कब्जा गर्ने वदनियतपूर्ण कार्य रहेको आरोप लगाइएको छ। विज्ञप्तिमा यस्तो कार्यले केन्द्रबाट पार्टीको मूल्य मान्यता र सिद्धान्तलाई समेत ख्याल नगरी विभिन्न ओडामा मृत व्यक्तिको सक्रिय सदस्यता पार्टी परित्याग गरेका व्यक्ति स्थानीय तथा संसदीय निर्वाचनमा उम्मेद्वार बनेका व्यक्ति तथा राप्रपाबाट प्रदेश सभामा निर्वाचित समेत भएका जानकी प्रसाद यादव लगायत सयौं व्यक्तिको सक्रिय सदस्य नवीकरण गरिएको दावी गरिएको छ। कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिनुभएको छ। नेपाली कांग्रेस कपिलवस्तुले अनुशासनको कार्यवाहीका लागि सिफारिश गर्दै निष्कासन गर्ने निर्णय गरेपछि उहाँले नैतिक दृष्टिकोणलाई आधार मान्दै अस्पतालको अध्यक्ष पद छोड्ने घोषणा गर्नुभएको हो। आज एक प्रेस विज्ञप्ति जारी गर्दै न्यौपानेले आफ्नो राजनैतिक जीवनमा विचार सिद्धान्त र नैतिकतालाई सर्वोपरि ठाने को उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसको अवसर र आजीवन सदस्यहरूको विश्वासका कारण आफूले अस्पतालको अध्यक्ष पदको जिम्मेवारी पाएको र त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको बताउनुभयो।
1: यो पदमा म चाहिँ अब एउटा चाहिँ सर्वसम्मतिले आएको व्यक्ति भए पनि फेरि चाहिँ राजनीतिक सहमति र राजनीतिक आस्थाको आधारमा यो बनेको सहमति त्यसको चाहिँ बाधक बन्न नचाहेर मैले चाहिँ जो कपिलवस्तु सामुदायिक अस्पतालको अध्यक्ष पदबाट चाहिँ राजीनामा दिने चाहिँ निर्णय गरेको छु र यहाँहरूलाई चाहिँ यहाँहरू मार्फत चाहिँ त्यो राजीनामा चाहिँ मैले दिएको जानकारी गराउनको लागि मैले यहाँहरूलाई चाहिँ आह्वान गरेको हुँ।
0: पार्टीले निष्कासनको निर्णय गरेपछि सही पदमा निरन्तर रहनु नैतिक हिसाबले उचित नहुने निष्कर्षमा पुगेको नेउपानेले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। पदभन्दा ठूलो मेरो आत्मविश्वास हो र संस्थाभन्दा ठूलो हाम्रो सामूहिक नैतिक मूल्य हो भन्ने मान्यतालाई मैले सधैँ आत्मसात गर्दै आएको छु। विज्ञप्तिमा उल्लेख छ।

भएको छ। महाशाखाका अनुसार जे संक्रमणका कारण हालसम्म 26 जनाको मृत्यु भएको छ भने 56 जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। पछिल्लो तीन दिनमा मात्रै थप 4 जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा रोल्पा र तनहुमा गरी 2 जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार संक्रमित मध्ये 85% जे विरूद्धको खोप नलगाएको पाइएको छ। प्रदेशका तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी मृत्यु कोशी प्रदेशमा 10 जनाको भएको छ। यस्तै मधेस प्रदेशमा 6, लुम्बिनीमा 5, सुदूरपश्चिम प्रदेशमा 3 तथा बागमती र गण्डकी प्रदेशमा 1-1 जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारका अनुसार नेपालको पूर्वी भागबाट देखिन थालेको जे संक्रमण पछिल्लो समय पश्चिम क्षेत्रतर्फ समेत फैलिँदै गएको छ। जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टकाईबाट मानिसमा सर्ने मस्तिष्क सम्बन्धी गम्भीर संक्रमण हो। संक्रमित चराचुरुङ्गी तथा सुंगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म बढ़ी देखिने भएकाले स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाईबाट बस्न घर वरपरको वातावरण सफा राख्न र

0: विरूद्धको खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध मदिरा सहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुर सिका अनुसार आइतबार बिहान 8:20 जाँदा पलिनन्दन गाउँपालिका एक महेशपुरमा भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको कार सहित दुईजनालाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीको चेकिङ टोलले यूपी 32UT5689 नम्बरको कार जाँच गर्ने क्रममा कारभित्र लुकाएर ल्याइएको मदिरा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले कारबाट ओल्ड मंग रम 274 थान बरामद गरेको छ। बरामद मदिराको अन्दाजी मूल्य 5,48,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। मदिरा सर्पसरमा परेको भएको भारतीय कारको मूल्य 35 लाख रूपियाँ कायम गरिएको छ। मदिरा र कार सहित प्रहरीले करिब 40,48,000 रूपियाँ बराबरको सामान नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका व्यक्ति मदिरा तथा कारलाई आवश्यक कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको छ। बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बसाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक मदन थापाले जानकारी दिनुभएको छ। पाल्पाको तानसेन नगरपालिका 8 फालेबासमा फोर्स गाड़ी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। बुटबलबाट तानसेनतर्फ आउँदै गरेको B1J97 नम्बरको फोर्स गाड़ी आज 4 गते अपरान्न करिब 3 बजे अनियन्त्रित भई सड़कबाट करिब 20 मीटर तल खसेको थियो। दुर्घटनामा घाइते भएकी पूर्व खोला गाउँपालिका 4K63 वर्षीय अन्सरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बर्दियाको बारबर्दिया नगरपालिका 7 रम्मापुर स्थित 5 नम्बर चोकमा गुडिरहेको भाडाको हाइसमा आइतबार बिहान अचानक आग लागि भएको छ। कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01002J433 नम्बरको हाइस गुडिरहेको अवस्थामा आग लागि भएको प्रहरीले जनाएको छ। हाइसमा चालक र सहचालक मात्रै सवार रहेकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आग लागि भएको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आगलागीबाट हाइसमा रहेका महत्वपूर्ण कागजात तथा नगद 42,000 रूपियाँ जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीबाट सवारी साधनमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागी भएको हाइस पुटन कम्पनीको हो। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाघ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाघ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दुर्बिन प्रविधिद्वारा अपरेसन, स्तनमा गाँठागुठी, फोका, घाउ तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्धाकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श, वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा,
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550, मोबाइल नम्बर 98575158।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। समृद्धिका लागि वन भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका 9 रहेको अमृते सामुदायिक वन उपभोक्ता समूहको 17 वार्षिक सभामा समूहका सचिव मीना सिन्झापतिले समूहको गति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सीता शर्मा न्यौपानले आर्थिक वर्ष 2083-84 लागि 6,86,96,000 बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तावित बजेट मार्फत अति विपन्न तथा उपभोक्ताका परिवारलाई गरीबी न्यूनीकरण तथा जीविकोपार्जनमा सहयोग, आय आर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तिकरण, सामुदायिक विकास तथा वन विकास तथा संरक्षण, स्वास्थ्य बीमा, स्वास्थ्य शिविर, खेलकुद व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष योगेन्द्र पौडेलले बताउनु भएको छ। कार्यक्रममा लेखा समितिका संयोजक विनोद पुनले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा 70 वसन्त पार गरेका ज्येष्ठ नागरिक, उत्कृष्ट किसान एवं 2082 एसीमा ए प्लस ल्याउने उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयमा अध्ययनरत गरीब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप पाठ्य सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा डिभिजन कार्यालय कपिल वस्तुका जिल्ला वन अधिकृत प्रभात विक्रम सापकोटाले वनबाट खेर गइरहेका स्रोत साधनलाई उचित रूपमा प्रयोगमा ल्याउन सके वनले आर्थिक लाभ समेत दिन सक्ने बताउनु भएको छ। वन अतिक्रमण नियन्त्रण गर्नुका साथै वन क्षेत्रभित्र रहेका खोल्सा खाल्सी व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। बाणगंगा नगरपालिका 9 वडा अध्यक्ष कमल पौडेलले वनको दिगो संरक्षण र सम्वर्धनका लागि सबै पक्षले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भएको छ। साधारण सभामा समूहका पूर्वाध्यक्ष गोपाल गिरी, सल्लाहकार नारायण खनाल, फलवा रसुवा जिल्लामा आएको बाढ़ीमा परिपेपत्ता भएका कपिल वस्तुको विजयनगर गाउँपालिका 2 कुकुर भुगुवाका 45 वर्षीय नन्द बहादुर फाड छेत्रीको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। विजयनगर गाउँपालिका 4 त्रिपाल नगरमा रहेको संगम

बाँकीको नेपालगंजबाट प्रहरीले लागू हिरोइन सहित दुईजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको लागू औषध ब्यूरो नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँका अनुसार

0: खटिएको प्रहरी टोलले उनीहरूको साथबाट 35.900 ग्राम खैरो हिरेन बरामद गरेको हो। यसका साथै प्रहरीले उनीहरूको साथबाट 73,700 रूपियाँ नम्बर 4 खैरालमा 300 गरी 700 छाडा पशु राखिएको नगरपालिकाले जनाएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र लाइसेन्सको छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,081 लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। यिनी खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबर अन्त्यमा छौ, तर खबरबाट विदा लिनु भन्दा पहिले प्रमुख खबर 72% काम सक्नु पर्ने चुनौती। विगत एक वर्षदेखि 15 वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोप। 44 वर्षीय एक पुरूष पक्राउ। पीड़ित बालिकाको सुरक्षा र गोपनीयतालाई ध्यान दिनुपर्नेमा जोड़। राप्रपाबाट निर्वाचित यादवको कांग्रेसमा सक्रिय सदस्य। ओडा अधिवेशन रोक्न माग। कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष नेउपानेद्वारा राजीनामा। संस्थाको हित र गरिमालाई केन्द्रमा राखेर राजीनामाको निर्णय लिएको उल्लेख। 36 जिल्लामा जापानिज इन्सेफ्लाइटिस फैलियो। 121 संक्रमित, 26 जनाको मृत्यु। खोप लगाउन स्वास्थ्य कर्मीको आग्रह। र सिद्धार्थ राजमार्गमा फोर्स गाड़ी दुर्घटना। 1 महिलाको मृत्यु, 5 घाइते। बर्दियामा गुडिरहेको हाइसमा आग लागे। हवस्त, एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै वेबसाइट www.budhavach.com, हाम्रो पात्र र बुधावाच मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्धावाच सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससीमलाई धन्यवाद दिँदै सभा पनि बिदा हुन्छु। नमस्कार।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इन्सुरेन्स गर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा यसको मध्ये एउटा सानो सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: बाडगङ्गा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-133।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ।
3: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: दीपक आचार्य को नमस्कार। ताजा खबर देश भरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब चैनल बाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीमा बेपत्ता भएका भूमिका परिवारले 12 वर्ष पूर्ण नपर्ने बाढ़ी प्रभावित
1: बाढ़ी प्रभावितहरू बसेको होल्डिङ सेन्टरमा खानेपानीकै अभाव, झाडा पखाला लगायतका रोगबाट बस्नको लागि खानेपानी र खानेकुरामा ध्यान दिनुपर्ने,
2: निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अपनाएर बनाउनु पर्ने।
1: राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्रालयद्वारा जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना। भोटेकोशी बाढ़ीमा परिज्यान गुमाउनेहरू मध्ये हालसम्म 1414 जनाको शव फेला। राजधानी लगायतका क्षेत्रमा अहिले पनि वर्षा। मधेस बाहेकका सबै प्रदेशमा राति चट्याङ सहित वर्षा।
0: र जापानमा चलिरहेको 19 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढ़ीले सिकाएको पहिलो पाठ भनेकै विपद व्यवस्थापनका लागि पहिलो प्रतिकार्य स्थानीय समूह र स्थानीय सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ्छ। संघीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: वर्षा बाढ़ीमा बेपत्ता भएका बीमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष पूर्ण नपर्ने भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइँदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै यसको अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनीले छलफल गरेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100-150 दावी गरेको जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ।
5: खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगा खोकी र
4: जगका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नु पर्ने भएकाले पानी जन्य तथा सरुवा रोग फैलिने जोखिम बढेको हो। मन्त्रालयले
5: होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी
4: वितरण गरेर मात्र किन्न आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएमसँग भन्नुभयो,
2: भोटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नु भएको व्यक्तिहरूले अथवा आफ्नै नवरीकरी आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनु भन्दा अगाडि, खाना खानु पूर्व शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा रूपमा साबुन पानीले हात धुने सरसफाई गर्ने कुरा गर्नुपर्छ, अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ, शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अपनाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँ मिसाएर एकै ठाउँमा नजिक भण्डारण गर्नुपर्ने होइन, यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
5: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,470 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पछि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीति कामलाई प्रभावकारी बनाउन भूमिका
4: गर्जन र सचनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक दुई स्थानमा चटनसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्रमा समेत चटनसहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढोकालले सीआईएमसँग बताउनुभयो।
6: गण्डकी र कर्णाली प्रदेशको हिमाली गुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली गुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसँग मध्यमसम्म वर्षा हिमको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी गुवाका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी गुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसँग मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई गुवाको एक दुई स्थानमा मेघगर्जन चट्याङसँग मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ।
4: महाशाखाका अनुसार
5: आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली
4: सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणलाईमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। भुटेपछि बारीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1,451 जनाको साथ फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका साथ पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1,292 साथ व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। साथ व्यवस्थापनका लागि मृतकका 1,286 र आफन्तका 1,997 गरी कुल 3,283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएमसँग बताउनुभयो।
7: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजीसम्मको अपडेट अनुसार सब फेला परेको जम्मा संख्या 1,451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110,000 शवहरू शनाकत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यस्तै गरेर अहिले पनि हिजो जस्तै 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य चाहिँ जारी पनि छ र अब यो घटना घटेको पनि करिब 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोजुदा व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई नियन्त्रण दिने स्ट्याटेजी के हुने भन्ने विषयमा आज कमान्ड पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ नियन्त्रण दिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ मनसुखी पत्रकारले कमान्ड पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म नियन्त्रण रूपमा चाहिँ खटिराख्नु भएको थियो। अहिले पनि केही फिल्डमा नै हुनुहुन्छ।
5: पहिचान नभएका 1,362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाण पत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलित राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
8: भोटेकोशीको बाढ़ी पछिको चाहिँ जुन सन्दनको क्षति भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ। खोजीका केही कामहरू र राहतका कामहरू भइरहेको र पुनस्थापना तथा पुननिर्माण प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
5: डेंगु संक्रमितको संख्या 5,238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5,238 जनामा संक्रमण देखिएको हो। 2082 पुस 17 देखि 2083 भाद्र 30 गते जनवरी 1 देखि सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20 दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने हुडबाट बाहिरिसकेको छ। त्यसै जापानमा चलिरहेको 1900 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पछि मंगलबार हुनेछ।
0: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृङ्खला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा
0: पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ। पशुको दाना पानी
10: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई
0: एकैपटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा उष्ण नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ।
10: पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य भागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोरा सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: बाढीपछि रसुवाको आमा छोदिङ गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चन्द्रिका तामाङको भनाइ छ।
13: मनावी खेती चाहिँ हाम्रो पालिकामा
12: आमा छोटिङ गाउँपालिका रसुवाका उपाध्यक्ष चन्द्रिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँछ। व्यक्तिहरूको काँस वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाइ छ। तपाईँले ख्याल गर्नै पर्ने कुरा चाहिँ बाल बालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर
14: बस्नेत नानीलाई ठुलो भएपछि अँगालो हार्ने उसलाई साथ दिने र भन्ने हामी छ भन्नसाथ उसको मानसिक ठुलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ किनभने ऊ आमाबाट विकट भइरहेको होला परिवारबाट अथवा घरबाट उसको परिचित बापहरूबाट टाढा भइरहेको हुन्छ। त्यसको उसमा डर त्रास बढी हुन्छ। त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ चाहे उसको बाबामा होस् अरू उनीहरूलाई छेउमा बसेर जान अट्याउने डराउने नगरिकन त्यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर उसलाई आभास गराउनु पर्यो कि हामीले सच्चै मदत गरेको छौँ।
12: बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नु भएको छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढेपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाइ छ।
15: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्य संक्रमणहरू सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ। त्यो शाखाहरूमा चाहिँ खोप उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ। छैन भने पशु विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशु शाखा स्वास्थ्य कर्मीहरूलाई पशु चिकित्सकहरूलाई भेट्ने डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले
14: र
15: प्राविधिक साथीहरूले चाहिँ नमुना संग्रहण गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँ
9: बाढी वा विपद पछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
1: साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
16: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
1: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: शीतल जाउँ बाहिर पसलमा के खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि।
20: र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा
1: गतिविधिको निगरानी गरौ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य
20: सुरक्षित बनाउन सक्छ।
1: इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग।
16: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल
22: बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबु आमा खोजिरहेको हुन्छन्, बाबु आमा भएका प्रसँगै हुने भयो, नभएकाले चाहिँ बाबु आमा खोजिरहेको छ, मेरा बाबुआमा खोइ भन्ने र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो चाउचाउ, बिस्कुट, फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले गर्दा र बिस्तारै त्यसलाई नेपाल सरकारका तिनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो थियो आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै बुझेरहरू अगाडि बढाएको छौँ अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्तमै जोड दिउँ भन्ने खालको पहिरोले हुन थालिसकेको छ बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो अझै पनि रात गाउँतिर उठिरहेको छ अब त्यहाँ त अब रात भन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्नुपर्छ भनेर अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनुभन्दा त आफ्नो पसलमा भएको एक कार्टन दुई कार्टन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् हामी सिजोप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेको छौँ क्यारिटास जर्मनीले त्यहाँ रसुवामा काम पनि गरिरहेको छौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखौँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छ यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पहिलो चाहिँ गरिरहेका छौँ हाम्रा चाहिँ नि हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने हामी त भन्ने पनि गरेका छौँ हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले भनेकै छौँ सरकारले पनि त्यो कुरामा जोड दिएको छ तथा सबै हामी हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिन्छु बरु अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ त्यो प्रदूषण कुरा छ अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन् परिवार गुमाछन् केही नगुमाएका मान्छेहरू छन् भने पनि जग्गा जमिनको तलतिर त गुमाएका छन् अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन् शिक्षकहरू गुमाएका छन् अनि उनीहरूलाई चाहिँ बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ त्यसले पनि अनि खान मन नलाग्ने चिन्ता हुने डर आउने राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन् तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्ना छोरा छैन नि त सबै गुमिया छ अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्युदर्ता चाहियो अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ उहाँहरूको आएको छ प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बाल बालिका मन्त्रालयले चाहिँ घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ उहाँहरू सबैको लक्ष्य त बाल बालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाबुआमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका खेतीपातीहरू चाहिँ सबै नष्ट भएका परिवारका बाल बालिकाहरू अथवा अरू पनि नट बाल बालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी मान्छेले चाहिँ यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन् अब तिमीले दुःख पाएको छौ मेरो घर बस काम गर मैले तिमीलाई लान्छु पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुन सक्छ अब ठिकै छ अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ अब तिमीले बाबुआमा पनि गयो यसो ल ठिकै छ ल होइन बरु मसँग बिहा गर भनेर फकाई फुलाई गरेर बाल विवाह पनि हुन सक्छ हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न कुनै विषयले बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट
16: चाहिँ त्यसपछि गएर बाल बालबालिकाको पोषणको कुरासँग यो चाहिँ समग्रमा जोडिन्छ यो विषय यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू उनीहरूको दिगोपनाका कुराहरू गर्नुपर्छ र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङ भित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनोविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो र फकाउने नाममा एकै दिनलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जनपुर लिएर गएर कुरकुरे लिएर गएर बाँडेको पनि देख्छ
2: सिजौका अध्यक्ष तिलोत्तम पौडेललाई धन्यवाद हाम्रो पालो आजलाई यति नै रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले जीवन निर्वाहको रकम पाउन 12 वर्ष पूर्ण नपर्ने भएको छ कोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ संयुक्त राष्ट्रसंघको 61 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सहित कुटोली आज न्यूयोर्क प्रस्थान गरेको छ परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणीय कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक शाखा स्थापना गरेको छ राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 8 बज्यो।
2: वर्षा चाहिँ देखिया छ,
3: अब मृत्यु भएको हो होइन भन्ने कुराहरू पनि, अब यसको छिनो खानो पनि चाँडो हुनु पर्यो।
4: जलवायु परिवर्तनले नेपालमा ल्याएका समस्याहरू बारेले बढी हामी यसका बारे मुद्दाहरूलाई बढेर उठाउँछौँ।
5: भोटेकोशी बाढीमा 1,451 जनाको शव फेला, 4,655 जना अझै बेपत्ता, खोजी कार्य जारी। नेपाली कांग्रेसको ओडा अधिवेशन जारी, क्षेत्रीय प्रतिनिधिमा रस्ता कसी। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा, बैठक निष्कर्षविहीन। सशस्त्रका सहीको हत्याका अभियुक्त 22 महिनापछि पक्राउ। साथमा प्रमुख खबर संक्षिप्त, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: दिलेले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाह पथ काठमाडौँ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर रसुवाको भोटेकोसी बारीले बगाएका 1,452 जनाको शव फेला परेको छ हालसम्म बेपत्ता भएका 4,655 जनाको खोजी कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ बेपत्ता नागरिकको पत्तो नहुँदा परिवार पीड़ामा छन् कतिपयले कुशको शव बनाएर दाह संस्कार नै गरेका छन् तर मृत घोषणा गर्न 12 वर्ष पुग्नुपर्ने पुरानो कानूनी व्यवस्थाले पीड़ित परिवार थप पीड़ामा परेका छन् जसको सहजीकरणका लागि सत्तारूढ़ र विपक्षी दलहरू कानून संशोधन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आज बसेको सचिवालय बैठकले बाढ़ीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानूनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको छ पार्टी प्रवक्ता जगदीश खरेलले परिवारको सहमति भएको अवस्थामा परिवारले आश मारेको अवस्थामा कानूनी रूपमा परिवारलाई सहज होस् भन्ने हिसाबले सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभएको छ
4: अब मृत्यु भएको हो होइन भन्ने कुराहरू पनि अब यसको छिनोफानो पनि चाँडो हुनु पर्यो र राज्यका कानूनहरू यदि त्यसमा अवरोधक छन् समस्या छन् भने कानून बनाएर भए पनि अब त्यो मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा परिवारले आश मारेको अवस्थामा अब यो कानूनी रूपमा पनि अरू थुप्रै अब राहत पाउने कुराहरू अन्य कुराहरू अन्य प्रक्रियाको लागि पनि परिवारलाई सहज होस् भन्ने सन्दर्भमा चाहिँ यसलाई सहजीकरण गर्नु पर्यो भन्ने कुराहरू चाहिँ आएको छ
3: भोटेकोसी बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएको छ क्षतिको एकिन तथ्याङ्क अझै आउन सकेको छैन मानवीय एवं भौतिक क्षतिको मूल्याङ्कन गरेर रात दिन राज्य संयन्त्र चनाखो बन्नुपर्ने आवश्यकता छ भोटेकोसी बाढ़ीले नदी तटीय क्षेत्रमा अत्यधिक प्रभाव परेको देखाएको छ बस्ती बसानले संचालनमा रहेका विकास आयोजनाहरूको मापदण्डहरूमा नै पुनर्वलोकन गर्न संसदको अर्थ समितिले सरकारलाई निर्देशन नै दिएको सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिनुभएको छ
5: बाढ़ीका कारणले नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा अत्याधिक प्रभाव परेको देखेकोले उपरान्त नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवं संचालनमा रहेका विकास आयोजनाहरूको मापदण्डहरूमा पुनरावलोकन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिने विद्यमान विपद सम्बन्धी पूर्व सूचना प्रणाली अर्ली वार्निङ सिस्टमको सुदृढीकरण गर्दै पूर्व सूचना सम्बन्धमा अन्तर्देशीय सूचना आदान प्रदानको प्रणाली विकास र विस्तार गर्न नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय निर्देशन दिने वित्तलाई मुलुकको विकासको दिगो एवं भरपर्दो स्रोतको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका जलवायु परिवर्तनका मुद्दाहरूलाई तथ्य एवं तर्कका आधारमा प्रभावकारी ढंगबाट उठाउन र सबै किसिमका कूटनीतिक पहल गर्न नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने
3: नेपाल सरकारले संयुक्त राष्ट्रसंघको 81 महासभामा भोटेकोसी बाढ़ीको वितन्दा उठाउँदैछ महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा परराष्ट्र मन्त्री खनालले नेपालमा जलवायु परिवर्तनका कारण देखिएको विनाशकारी विपदको विषय महासभामा उठाउने जानकारी दिनुभएको छ
6: संयुक्त राष्ट्रसंघको नियमित महासभा बैठकमा हामी सहभागी हुन चाहन्छौँ यो वर्ष यहाँहरूलाई पक्कै पनि थाहा छ अब यो विपदको परिस्थिति विशेष गरी जलवायु परिवर्तनले नेपालमा ल्याएका समस्याहरूको बारेमा बढी हामी चर्चा गर्ने मुद्दाहरूलाई बढेर उठाउँछौँ। यो बाहेक संयुक्त राष्ट्रसङ्घको रिफर्मको कुरा, मल्टिल्याटरलिज्मको आवश्यकताको विषय।
3: अघि विमानस्थलमा परराष्ट्र मन्त्री खनालले नेपालमा जलवायु परिवर्तनका कारण देखिएको विनाशकारी विपदको विषय महासभामा उठाउने जानकारी दिनुभएको छ।

0: पछि विश्व हामीले विश्व मञ्चमा उठाउने जलवायु परिवर्तन र हरित ग्यास उत्सर्जन गरेका देशहरूले अब पेरिस अग्रिमेन्ट अन्तर्गत पनि केही दायित्व सूचना गर्नुभएको छ। त्यस्ता खाले स्थापित संरचनाहरूलाई अझै बलियो बनाउनुपर्छ भन्ने आवश्यक
1: प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रणाली पूर्ण रूपमा बनिसकेको नबनेको भए पनि त्यो उत्तर पश्चिम सर्दै गएमा असोज पाँचदेखि अर्थात भोलिदेखि 12 गतेसम्म नेपालमा आंशिकदेखि सामान्य प्रभाव पर्न सक्ने देखिएको जनाएको छ। यस अवधिमा धेरै ठाउँमा बादल लाग्ने हल्कादेखि केही स्थानमा बढ़ी वर्षा हुने सम्भावना रहे पनि यकिन क्षति र प्रभावित क्षेत्र अहिले नै भन्न सकिने अवस्था भने नरहेको वरिष्ठ मौसमविद एवं जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो।
2: अब असर पर्न सक्ने भनेर चाहिँ देखिया छ होइन, प्रत्यक्ष रूपमा अब चक्रवात बनिसकेका छैन होइन, डिप्रेसन न्यूनचापीय रेखाको चाहिँ अझ अलिकति बलियो रूप भनौँ न होइन, डिप्रेसन चाहिँ बनिसकेको भनेर डिप डिप्रेसनसम्म जाने भन्ने छ, चक्रवातको चाहिँ अझ अब फेरि हेर्दै जानुपर्छ त्यो होइन लेटेस्ट के आउँछ, र यसको चाहिँ अब प्रत्यक्ष नआउने भए पनि अप्रत्यक्ष असर चाहिँ पर्ने नै देखिया छ होइन, वर्षा चाहिँ हुनु देखिया छ, त्यो बाहेक चाहिँ अब अहिले जस्तो छ नि एकदमै भारी देखि त्यो चाहिँ अहिले तत्काललाई चाहिँ त्यो देखिएको छैन, र त्यो लगभग अब यसको जोखिम चाहिँ देखिने बित्तिकै नेपाल मौसम विज्ञान विभागले चाहिँ त्यो हामी बुलेटिनहरू हालिदिन्छौँ।
1: मौसमविदहरूले मौसमको नियमित अपडेट हेरेर आवश्यक सावधानी अपनाउन विशेष आग्रह नै गरेका छन्। विपद जुनसुकै बेला पनि आउन सक्ने भएकाले सबैले सतर्कता अपनाउनु जरूरी छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री सुनिल कोइराला।
3: रसुवाको भोटेकोशी बाढ़ीका कारण आज साँझसम्म 1451 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। रसुवामा 236 जना, नुवाकोटमा 203,

सम्म 1000 हरिले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान भएको 1362 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा

खोजी कार्य भइरहेको छ। होल्डिङ सेन्टरमा 1372 जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ। बंगालको खाड़ीमा चक्रवात बन्ने सम्भावना देखिएसँगै त्यसको असर नेपालमा पनि पर्न सक्ने मौसमविदले चेतावनी दिएका छन्। जल तथा मौसम विज्ञान विभागका रोजन लामिछानेका अनुसार प्रणाली पूर्ण रूपमा बनिसकेको छैन, तर यो उत्तर पश्चिम सर्दै गएमा असोज 5-12 गतेसम्म नेपालमा पनि आंशिकदेखि सामान्य प्रभाव पर्न सक्ने देखिएको छ। यस अवधिमा धेरै ठाउँमा बादल लाग्ने, हल्कादेखि केही स्थानमा बढ़ी वर्षा हुने सम्भावना रहे पनि यकिन क्षति र प्रभावित क्षेत्र अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। विशेष गरी अहिले धान काट्ने र भित्र्याउने मुख्य समय भएकाले किसानहरूलाई मौसमको नियमित अपडेट हेरेर आवश्यक सावधानी अपनाउन विशेष आग्रह गरिएको छ। मौसममा आउने फेरबदललाई ध्यानमा राख्दै विभागले आगामी दिनमा विशेष बुलेटिन मार्फत जानकारी गराउने बताएको छ। जलवायु परिवर्तन तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलो पटक वातावरण कूटनीति

0: स्थापना गरेको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघ संस्था महाशाखा अन्तर्गत रहने गरी उक्त शाखा खड़ा गरिएको हो। उपसचिवले नेतृत्व गर्ने यो शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुको साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। नेपाली कंग्रेसको पालिकादेखि केन्द्रीय कमिटिसम्म चुनिन क्षेत्रीय प्रतिनिधि हुन अनिवार्य भएपछि क्षेत्रीय प्रतिनिधि चयनमा रसाकसी भएको छ। नेपाली कंग्रेसको विधानले केन्द्रीय सभापतिसम्मले क्षेत्रीय प्रतिनिधि अनिवार्य रूपमा चुनिनुपर्ने व्यवस्था गरेपछि क्षेत्रीय प्रतिनिधि चयनमा नेता तथा कार्यकर्ताहरूका बीच रसाकसी चलेको हो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज वडा कमिटिहरूको अधिवेशन सम्पन्न भएको छ। देउबा शेखर पक्षका केही नेता तथा कार्यकर्ताहरू कुलिङ पीरियड भन्दै वडा अधिवेशनमा सहभागी भएका छैनन्। अधिकांश नेता तथा कार्यकर्ताहरू भने वडा अधिवेशनमा केन्द्रित भएका छन्। वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिको छनौट गर्ने कंग्रेसको विधानले व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार माथिल्लो तहको नेतृत्वमा पुग्न कंग्रेसका नेता तथा कार्यकर्ताहरू वडा अधिवेशनमा होमिएका छन्। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा आज चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। 4 दिने भ्रमणका लागि उहाँ चीन जानुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिष्ट्रार अर्जुन कोइरालाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अफ इन्टरनेशनल लीगल कोअपरेशन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमण दल त्यसतर्फ प्रस्थान गरेको हो। उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डाक्टर शर्माकी धर्मपत्नी उमा शर्मा, मुख्य रजिष्ट्रार विमल पौडेल र उप रजिष्ट्रार राजेन्द्र पौडेल समेतको सहभागिता रहेको जनाइएको छ। सरकारले भदौमा भएको जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउने भएको छ। यसका लागि कानून मन्त्री सविता गौतमले संसदमा निशुल्क कानूनी सहायता सम्बन्धी ऐन संशोधन विधेयक दर्ता गर्नुभएको छ, जसमा घाइतेहरूलाई विशेष प्राथमिकताका साथ समेटिएको छ। गत भदौ 23 र 24 गते भएको उक्त ऐतिहासिक आन्दोलनमा 76 जनाको ज्यान गएको थियो भने 450 भन्दा बढ़ी घाइते भएका थिए, जसमध्ये 422 भन्दा बढ़ी गम्भीर घाइते रहेका छन्। सरकारले यो नयाँ कदमले न्यायको खोजीमा रहेका आन्दोलनका घाइतेहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सन् 1997 हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको संक्रमणकालीन शुरूआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची ह्वाङको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि समारोहमा चीनिया अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए। सन् 1997 बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो। सन् 1997 2005 हङकङको प्रमुख कार्यकारी रहेका तुङको 89 वर्षको उमेरमा सेप्टेम्बर 8 निधन भएको थियो। बीसौं एसियन गेम्स अन्तर्गत महिला कराटेको कुमिने विधामा नेपालकी एरिका गुरूङ सेमी फाइनलमा पराजित भएकी छिन्। कुमिते विधाको 68 केजी माथिको प्रतिस्पर्धामा एरिका सेमी फाइनलमा काजखस्तानकी सोफिया बेरुसेभासँग 2-1 पराजित भएकी हुन्। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्। महिला 68 किलो माथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका सेमी फाइनलमा काजखस्तानकी सोफिया बेरुसेभासँग 2-1 अंकले पराजित भएकी हुन्। एसियाडको तयारीका क्रममा विश्व वरियतामा पनि बेरुसेभा यस विधाकी शीर्ष खेलाड़ीका रूपमा रहेकी थिइन्। खेलकुदमा आयोजक जापानले 16 पदकसहित उत्कृष्ट शुरूआत गरेको छ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: तपाई च्याउहरूको राजा च्याउ खोज्दै हुनुहुन्छ?
4: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
5: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री जीवन भण्डारी।
8: जरैबाट जुरमुरायो कांग्रेस, दशैं आगामै गाउँ गाउँमा कांग्रेसको दशैं। गाउँ गाउँमा नेपाली कांग्रेस फेरि एकपटक जुरुक्कै उठेको छ। 15 महाधिवेशन अन्तर्गत वडा वडामा भएको अधिवेशनले गाउँ टोलमा कांग्रेस फेरि जुरमुराएको हो। चाड पर्वमा परदेशीहरू घर फर्के झैं अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरू गाउँ गाउँमा फर्किएका छन्। शहर बजार र राजधानीमा बस्दै आएका नेताहरू समेत आ आफ्नो थाकथलो फर्किएकाले अहिले गाउँ गाउँमा कांग्रेसको दशैं आयोजन भएको छ। दशैंको पूर्व सन्ध्यामै कांग्रेसलाई महाधिवेशनको माहौलले दशैंको झल्को दिएको हो। दशैं सधैं सिंह दरबार र सानेपा वरिपरि मात्र देखिने, गण्यमान्य नेताहरू पनि आफ्नो वडामा पुगेर उम्मेद्वारी दर्ता गराउँदै भूमि तहका सामान्य कार्यकर्तालाई हात जोडेका दृश्यले कांग्रेस साँच्चीकै आफ्नो जरामै पुगेको प्रमाणित भएको छ। विशेष महाधिवेशनपछि परिमार्जित विधानको नयाँ व्यवस्था अनुसार अब केन्द्रीय समितिका नेताहरूले समेत अनिवार्य रूपमा आफ्नै गाउँबाटै क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने बाध्यकारी नियमले पार्टी राजनीतिमा क्रान्तिकारी बदलाव ल्याएको छ। नेताहरूको राजनैतिक भविष्य अब केन्द्रको कोठाबाट होइन, गाउँका आम कार्यकर्ताको विश्वासबाट तय हुने यो अभ्यासले भूमि तहका कार्यकर्तामा नयाँ आत्मसम्मान र शक्तिको बोध गराएको छ भने वडा कार्य समिति प्रति आकर्षण र वोज असाधारण रूपमा बढ़ाएको छ। समाजको वास्तविक आवाजलाई पार्टीभित्र गुञ्जायमान बनाउन कांग्रेसले वडा तहदेखि नै हरेक वर्ग तह र पुस्ताको सहभागिता सुनिश्चित गरेकोले ठूलो संख्यामा नयाँ व्यक्ति पार्टीको संरचनाभित्र छिरेका छन्। नेपालको संविधानमा व्यवस्था भए अनुसार समानुपातिक समावेशी सिद्धान्तलाई पूर्ण रूपमा अंगीकार गर्दै विषय विज्ञ, श्रमिक, द्वन्द्व पीड़ितदेखि शहीद परिवारसम्म अनि ऊर्जावान नवयुवादेखि अनुभवी प्रजातन्त्र सेनानीसम्मलाई नेतृत्व संरचनामा समेटिएको छ। अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र पेसाकर्मीहरूको अनिवार्य प्रतिनिधित्वले वडा समितिलाई समाजको सग्लो र साझा चौतारीका रूपमा स्थापित गरिदिएको छ। पहिलो दिन 43 जिल्लाका वडाहरूमा अधिवेशन शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भइसकेको छ भने बाँकी 31 जिल्लामा दोस्रो दिन अधिवेशन भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा सहितका सबै भूगोलमा एकसाथ वडा अधिवेशन हुनुले पार्टीभित्रको गुटगत दूरी समेत मेटिएर सम्पूर्ण शक्ति निर्वाचनमा होमिएको प्रष्ट भएको छ। समानान्तर गतिविधि गर्न खोजेको अर्को शक्तिको खास अस्तित्व देखिएको छैन। निर्वाचन समितिका अनुसार देशभरका कुनै पनि स्थानबाट विवाद वा अवरोधको अप्रिय खबर नआउनु र अधिकांश स्थानमा सर्वसम्मत तथा निर्विरोध रूपमा ऊर्जावान युवा नेताहरू एकताको मजबूत भूमि तहबाटै शुरू भएको यो उत्साहजनक जागरणले कांग्रेसलाई स्थानीय स्तरमै चला देशभरका वडा वडाहरूमा उर्लिएको कांग्रेसको

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ जल मौसम विज्ञान विभागका प्रवक्ता मौसमविद विभूति पोखरेल।
0: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईबी बैंक सबैका लागि बैंक
2: दिस होम इन्टरनेट।
1: बंगालको खाड़ीमा चक्रवात बन्ने सम्भावना देखिएपछि त्यसको असर चाहिँ नेपालमा पनि पर्न सक्ने भनिएको छ। खास कस्तो असर पर्न सक्ने भनिएको हो?
3: अब असर पर्न सक्ने भनेर चाहिँ देखिया छ होइन, प्रत्यक्ष रूपमा अब चक्रवात बनिसकेका छैन होइन, डिप्रेसन जातीय रेखाको चाहिँ अझ अलिकति भनौँ न होइन, डिप्रेसन चाहिँ बनिसकेको भनेर डिप डिप्रेसनसम्म जाने भन्ने छ, चक्रवातको चाहिँ अझ अब फेरि हेर्दै जानुपर्छ होइन, र यसको चाहिँ प्रत्यक्ष नआउने भए पनि अप्रत्यक्ष असर चाहिँ पर्ने नै देखिया छ होइन, वर्षा चाहिँ हुनु देखिया छ। त्यो बाहेक चाहिँ अब अहिले जस्तो छ नि एकदमै भारी देखि त्यो चाहिँ अहिले तत्काललाई चाहिँ त्यो देखिएको छैन र त्यो लगभग अब यसको जोखिम चाहिँ देखिने बित्तिकै नेपाल त्यो हामी बुलेटिनहरू हालिदिन्छौँ।
1: भनेको यो चाहिँ देखियो भने कहिलेदेखि कहिलेसम्म
3: अहिले त्यस्तो कहिलेदेखि कहिले कुन ठाउँ त्यो सबै फिक्स भएको भएर हामी दिनै हाल्छौँ, हामी आज नै दिन्छौँ होइन, वर्षा चाहिँ हुन्छ किनभने वर्षा त अहिले पनि भइरहेछ नि त होइन, वर्षा हुन्छ, वर्षा नहुने भन्ने होइन, वर्षा हुन्छ तर अब ठ्याक्क भारीदेखि धेरै भारी वा के हुने र सबभन्दा पहिला चाहिँ त्यो ल्यान्डफल भइसकेपछि त्यो चाहिँ जमिनमा आइसकेपछि त्यो कता मुभ गर्छ त्यसको ट्र्याकले चाहिँ अनि बल्ल चाहिँ अनि थाहा हुन्छ कि, त्यही भएर पनि हामी एकछिन चाहिँ हेरि नै रहेछौँ, हामी एकदमै क्लोजली हेरिरहेछौँ र यसलाई एकदमै सिरियसली नै लिइरहेको छौँ अहिलेको अवस्थामा चाहिँ है। अहिले हामीले भन्नु पर्दाखेरि चाहिँ क्लोजली मोनिटरिङ भइरहेको होइन र हाम्रोमा चाहिँ त्यस्तै सम्भावित असर वर्षा हुन्छ भनिहाले होइन, अब आइसोलेटेड एक दुई ठाउँमा चाहिँ अहिलेको हिसाबमा हेर्ने हो भने भारी वर्षाको पनि सम्भावना रहेको छ, त्यो सबै कन्सिस्टेन्सी देखिएपछि र अब चाहिँ यही ठाउँमा वा यति नै जोखिम आकलन भइसकेपछि चाहिँ वा ट्र्याक देखिन्छ नि त, अनि त्यो ट्र्याक देखिसकेपछि चाहिँ हामी जानकारी गराउँ।
1: भनेको यो अहिले चाहिँ उत्तर पश्चिम सर्दै गएमा चाहिँ देखिने भयो नेपालमा, दक्षिण पूर्वतिर सर्दै गएमा चाहिँ नदेखिने भयो भन्ने पनि छ नि?
3: हो, अनि त्यो चाहिँ ट्र्याक चाहिँ हेर्नु पर्यो कि मेन चाहिँ, अब ओरी चाहिँ तल तलै दक्षिणतिरै गयो भने चाहिँ अब हाम्रोमा खासै नपर्न पनि सक्छ होइन, तैपनि यो सिस्टम चाहिँ अलिकति हामीले क्लोजली वाच चाहिँ गर्नुपर्छ होइन, हामी हेरि नै रहेछौँ तर अहिले तत्काललाई चाहिँ अब यही दिनदेखि यहीसम्म वा यस्तै इम्प्याक्ट यस्तै इम्प्याक्ट हुन्छ भनेर दिने सक्ने भएपछि चाहिँ हामी दिन्छौँ, तत्काल चाहिँ अवस्था यही हुन्छ भनेर त्यो बुझ्नु चाहिँ आकलन गर्छ दिन सक्ने
1: अब चाहिँ सावधानी चाहिँ अप्नाउनु पर्यो त्यसो भए।
3: सावधानी अप्नाउनु पर्यो, वर्षा चाहिँ हुन्छ फेरि, वर्षा हुने बित्तिकै लौ अब एकदमै हुन थाल्यो भन्ने चाहिँ होइन, वर्षा चाहिँ हुन्छ त्यसको यसले गर्दाखेरि पनि होइन, अप्रत्यक्ष रूपमा पनि यसको वर्षा चाहिँ हुन्छ तर अब ठ्याक्कै कति के भन्ने चाहिँ हामी क्लोजली हेरिरहेछौँ।
1: भनेको मौसमको नियमित अपडेट गरेर हेरेर
3: अपडेट पनि गराउँछौँ, हामीलाई अब धेरै आएको छ मिडियाबाट धेरै फोन आएको छ होइन, हामीले अब यसलाई सिरियसली नै लिएको छौँ, यतिको अब आइसकेपछि नदिने भन्ने कुरै हुँदैन होइन, हामी चाहिँ कसरी गर्छौँ है त।
1: भनेको यो अब त्यस्तो हाउजीमा लाग्नु चाहिँ भएन, सम्भावित जोखिमलाई सावधानी होइन,
3: सतर्क हुनु पर्यो, सावधान हुनु पर्यो, तर अहिले नै फेरि ऊ चाहिँ किनभने अझ यो त अब मोडल बेस्ड त्यो त चेन्ज छ नि त मोडलको त होइन,
1: हजुर,
3: अनि चिज पनि हामीले चाहिँ क्लोजली हेरिरहेछ है।
1: भनेको आत्तिनु भएन,
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईबी बैंक सबैका लागि बैंक
2: दिस होम इन्टरनेट।
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै, भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ, आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्थाची ज्वेलर्स बागडोगरा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
2: लौ लौ त्यसो भने जान्छ नि न्यू अर्थाची ज्वेलर्सतिर, त्यही फेरि यी गहना खचाको छुक्क पारेर तिम्रा डिजाइनको गहना लिन भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर दौली हवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर दौली हवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007085826 र 98470782790।
6: मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
7: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी पर्यटनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ। मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नु हुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क अनुरोध गर्दछौ।
6: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 क्युबिटदेखि 50 क्युबिटसम्म, दाउरा 5 क्विन्टलसम्म, काठको दरभाउ, साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युबिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युबिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युबिट, साल जातको काठ डी ग्रेड रु 440 प्रति क्युबिट, दाउराको दरभाउ, साल जातको दाउरा रु 6 रुपियाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपियाँ प्रति किलो। अनुरोधक मायादेवी साझेदारी वन उपभोक्ता समूह, बारगंगा नगरपालिका 10 पटना कपिलवस्तु।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हार्जोरले नसा तथा लिगामेन्ट विशेषज्ञ र आम्दा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाग, फुत्ले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुजवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
10: के हो बहिनी, तपाईँको राग हो, तपाईँको राग हो, अनि यो भुइँमा झिर भुइँमा लडिरहेको। यस्तो बेलामा एम्बुलेन्सको साथ पाल्ने मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाल्छ, सबै नातिकन साथीलाई ध्यानिनुहोस् है। हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बैला सर्जरले टोकेर इमर्जेन्सी पऱ्यो, तुरन्तै उपचार केन्द्रमा लानु पऱ्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छ भइहाल्यो मुखे झट्टै हो सबै काम छाडेर सुन्नुहोस् सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनम उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाल्छ मेरो भर्खरले म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो
11: याद राख्नुहोस् सर्पले डस्का मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ
12: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेबपेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
13: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: सरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि उडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-5747 98857-62-99। अनुरोध बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइन्छ। अत्याधुनिक मिलमा उत्पादित शुद्ध द्रव्य पब्लिक लिमिटेडका प्रिमियम उत्पादक।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: सुविधा सम्पन्न भवन अटो चढ्नुहोस्, त्यसपछि तौलिया रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडल राख निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर पाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला,
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारगङ्गा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरुद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाए पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने वडा, स्थान र मिति: वडा नम्बर 6 बैदौली, असोज 8 गते, वडा नम्बर 9 भलवाड, वडा कार्यालयको भवन, यही असोज 9 गते, वडा नम्बर 7 हेरुवा बनगाई, असोज 10 गते, वडा नम्बर 10 मेसपुरी, असोज 11 गते, वडा नम्बर 11 ओदारी, असोज 12 गते, वडा नम्बर 4 गजेहडा, असोज 13 गते, बारगङ्गा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारगङ्गा नगरपालिका पशु सेवा शाखा, बारगङ्गा, कपिलवस्तु।

0: नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
2: अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनसानी पसल बार्गन्दु।
3: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना फाटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
2: जय सुब्बा देउराली सुनसानी पसल विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बार्गन्दु पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98 5706 56 249 र 98 075 18 346।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहानभरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बार्दुङ नगरपालिका चालजितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रो डिजाइनको गहना ल्याउन भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँचे ज्वेलर्स, 4 नम्बर जितपुर चौरीहावा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँचे ज्वेलर्स 4 नम्बर जितपुर चौरीहावा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98 0079 85 26 र 98 470 82 790।
7: युनाइटेड हस्पिटल यहीँ भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खान छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो, त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु, धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन, टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन, त्यसका पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र घर पनि भएन, छड सिमेन्ट पनि चाहियो।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप, फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काँडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
5: सम्पर्क बिस्मा सप्लाइज बारगङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98 5751-713, सञ्चालक।
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
12: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
12: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
12: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
11: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
12: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
11: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
12: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला,
11: फिजियोथेरापी विशेषज्ञ सेवा,
12: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
11: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
2: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
8: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
8: पैसा नपुगेर के भयो त? बारदङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
8: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा सानो सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
13: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै सुन्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगङ्गा अटो ट्रेडर, बारगङ्गा एक बैरिया कपिल बस्तो।
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बारगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
13: सम्पर्क नम्बर 076-550-111, 98-570-131-363 र 98-019-4064।

0: व्यक्तिका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ, अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी छाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भारङ्ग चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131579। अर्जुन खाती, सम्पर्क नम्बर 98570078773।
3: अब सुन्नुहोस् फ्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमा एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: युनाइटेड अस्पताल बारदिङका चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटुलो, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हार जोड्ने नसा तथा बाटो विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्याटिएको लगायत बाटो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा भण्डाकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा,
4: नियोजन तथा भण्डाकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा

0: alguien del chat saca una curta per vostè. Som per fa, sonyacià per fa que fas dice. Mobile number, ens han dit per sotteri i pot ser una este arti.
1: Apa, dutta guru hos. Vicitat de dràcter per sallaha, l'inu hos, United Hospital Mahin.
2: मायादेवी साझेदारी बनुपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना
3: मायादेवी साझेदारी बनुपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी पर्यटनका लागि आवश्यक काठ दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको देउरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नुहुन अनुरोध छ फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ
2: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 केबिटदेखि 50 केबिटसम्म दाउरा 5 क्विन्टलसम्म काठको दर भाउ साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट साल जातको काठ डी ग्रेड रु 440 प्रति क्युफिट दाउराको दर भाउ साल जातको दाउरा रु 6 रुपियाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपियाँ प्रति किलो अनुरोधक नयाँ देवी साझेदारी वन उपभोक्ता समूह बारगङ्गा नगरपालिका 10 पटना कपिलवस्तु

निकलाए आनी गजल चारु है।

सपना मैले रात किनेको छु, देखेर सपना मैले रात किनेको छु।

यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुसी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रूप सुख र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुर राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोस जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर, अब एकैछिनपछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम संचालक चतुर्भुज पाण्डेको साथमा, सुन्न नभुल्नुहोला।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र अनिश चौधरीको हार्दिक अभिवादन। आज 2083 साल आश्विन 5 गते सोमबार, 2026 सेप्टेम्बर 21 भाद्र शुक्ल दशमी, आज विश्व शान्ति दिवस, विश्व अल्जाइमर्स दिवस। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा आश्विन 7 गते बुधबार अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, आश्विन 9 गते शुक्रबार इन्द्र जात्रा, आश्विन 10 गते शनिबार चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस, आश्विन 11 गते आइतबार सुर श्राद्ध प्रारम्भ रहेका छन्। यी दिवसहरूको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। अब आउँ आजको मूल विषयमा छलफल गरौं। गएको हप्ता हामीले पञ्च निवारणको बारेमा छलफल गर्यौं। पञ्च निवारणको बारेमा छलफल गर्दा पञ्च निवारणहरूको उदय भएको छ, उत्पन्न भएका पञ्च निवारणहरू, उत्पन्न नभएका पञ्च निवारणहरू, आफूमा भएका पञ्च निवारणहरू, आफूमा नभएका पञ्च निवारणहरू र ती पञ्च निवारणहरू हटेको विषयमा हामीले छलफल गर्यौं। ती पञ्च निवारणहरू पछि हामीले आज धर्मानुपस्यना अन्तर्गत पञ्च उपादान स्कन्दको बारेमा छलफल गरिँदैछ। भगवानले भन्नुभयो, इति रूपम इति रूपस्य समुदयो, इति रूपस्य अथंगमो, इति वेदना, इति वेदनास्य समुदयो, इति वेदना अथंगमो, इति संज्ञा, इति संज्ञा समुदयो, इति संज्ञा अथंगमो, इति संखार, इति संखार समुदयो, इति संखार अथंगमो, इति विज्ञानम, इति विज्ञानस्य समुदयो, इति विज्ञानस्य अथंगमो, इति अजतंग्वा धम्मेषु धम्मानुपस्सि विहरति, बहिद्धावा धम्मेषु धम्मानुपस्सि विहरति, अजतं बहिद्धा धम्मेषु धम्मानुपस्सि विहरति, समुदय धम्मानुपस्सि वा वय धम्मानुपस्सि, समुदय वय धम्मानुपस्सि विहरति। भगवानले यी कुराहरू बताउनुभयो। आज हामी यसै विषयमा छलफल गर्दैछौ। पञ्च निवारणहरू भनेका हाम्रा बाधक तत्वहरू, ती बाधक तत्वहरूलाई नहटाएसम्म हामीले यथार्थ बोध गर्न सक्दैनौ। हामीले पहिला पञ्च निवारणलाई हटाउने प्रयास गर्यौं। गएको हप्ता हामीले यस विषयमा छलफल गर्यौं। आज हामी त्यसको केही बाँकी अंश पहिला यहाँ प्रस्तुत गर्छौं। यो बाँकी अंश, यो नियम उपादान स्कन्दमा पनि लागू हुन्छ। पञ्च उपादानलाई हटाउनलाई पनि यी कुराहरू आवश्यक पर्दछन्। त्यसो भएको हुनाले यिनलाई आज यहाँ प्रस्तुत गरिँदैछ। ती पाँचवटा कुराहरू के हुन् भने, पाँचवटा बल हुन्, पाँचवटा इन्द्रियहरू हुन्। पाँचवटा बल कुन हुन्? श्रद्धा एउटा बल हो। श्रद्धाको बारेमा बताइयो, श्रद्धा भनेको बुद्ध प्रतिको श्रद्धा, धर्म प्रतिको श्रद्धा, संघ प्रतिको श्रद्धा, आफू प्रति नै प्रतिबद्धता, यो श्रद्धा। वीर्य भनेको उत्साह, श्रद्धा भएर मात्रै भएन, संघर्ष त आफैले गर्नुपर्छ, भगवानले त मार्गदर्शन मात्रै गर्नुहुन्छ, धर्मले बाटो बताउँछ, बाटो देखाउँछ, संघ त्यो बाटोमा हिँड्ने व्यक्तिहरूको समूह, पुरुषार्थ त आफूले गर्नुपर्छ। यो भवचक्रलाई हटाएर त्यसको उल्टो मुक्तिको बाटोमा जानका निम्ति, धर्मचक्रको यात्रा गर्नका निमित्त, दुःख चक्रलाई हटाउनका निमित्त कम्ती पुरुषार्थले पुग्दैन। भगवानले 10 पारमिता, 10 उपपारमिता, 10 परमार्थ पारमिता पूरा गरेर बुद्ध बन्नुभएको हो। तर यिनलाई अलिकति मात्रै कम गर्छु
भन्नलाई पनि पारमिता त चाहिन्छ। पारमिताको अभावमा यिनीहरूले पूर्णता प्राप्त गर्न सक्दैनन्। अहिले पनि पारमिता पूरा गरेर मात्रै हुँदैन, अहिले पनि हामीले त्यत्तिकै पुरुषार्थ गर्न आवश्यक छ। त्यसो भएको हुनाले वीर्य स्मृति भनेको जागरण, जागरूक हुनु, यथार्थ बोध प्रतिको जागरण, यथार्थ बोध गर्दै समाधि प्राप्त गर्दै जागरण ल्याउने हो त्यस प्रतिको जागरण। समाधि भनेको चित्तको एकाग्रता, अनि प्रज्ञा भनेको यथार्थ बोध। यसरी श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा यी पाँचवटा बल हुन्। यो जति बलवान भयो हामीले त्यति पञ्च निवारणलाई हटाउन सक्छौं, उनीहरूलाई उनीहरूको जरैबाट निरोध गर्न सक्छौं र हाम्रा उपादान स्कन्दहरू पञ्च स्कन्दहरूलाई पनि हामीले जरैबाट उखेल्न सक्छौं। यी दुवैलाई जरैबाट उखेल्नका निमित्त हामीसित यी बल आवश्यकता पर्दछ। कमजोर व्यक्तिले यिनलाई उखेल्न सक्दैन। त्यसो भएको हुनाले त्यो कमजोरी हटाउनका निमित्त हामीले यी बलहरूलाई संग्रह गर्नुपर्दछ। र फेरि पाँच इन्द्रियको कुरा गरियो। पाँच इन्द्रिय कुन हुन्? पाँच बल र पाँच इन्द्रिय एउटै हो। श्रद्धा इन्द्रिय, वीर्य इन्द्रिय, स्मृति इन्द्रिय, समाधि इन्द्रिय र प्रज्ञा इन्द्रिय। यिनीहरू इन्द्रिय पनि हुन्, बल पनि हुन्। बल के अर्थमा बल हुन् त्यसको बारेमा अहिले हामीले चर्चा गर्यौं। अब यिनी इन्द्रिय हुन्, कुन अर्थमा यिनी इन्द्रिय हुन् भन्दा, इन्द्रियको अर्थ हुन्छ यसको माध्यमबाट जानिन्छ, यसको माध्यमबाट बोध हुन्छ। हो, यिनैको माध्यमद्वारा हामीले मुक्ति प्राप्त गर्दछौ। मुक्ति प्राप्त गर्नका निमित्त हाम्रा द्वारहरू के हुन्, हाम्रा इन्द्रियहरू के हुन्, कुन इन्द्रियबाट हामी मुक्ति प्राप्त गर्दछौ? जस्तो आँखा एउटा इन्द्रिय हो, आँखाको माध्यमद्वारा हामीले देख्न सक्छौ। त्यसै गरेर यी इन्द्रियहरूको माध्यमद्वारा हामीले मुक्तिलाई साक्षात्कार गर्छौ, बोधिलाई साक्षात्कार गर्छौ, अर्हत्व प्राप्त गर्छौ, बुद्धत्व प्राप्त गर्छौ। ती पाँचवटा इन्द्रियहरू यिनै हुन्। श्रद्धा, बुद्ध धर्म संघ प्रतिको श्रद्धा, आफ्नो कर्म प्रतिको प्रतिबद्धता, वीर्य उत्साह, यो एउटा इन्द्रिय हो। स्मृति एउटा इन्द्रिय हो। स्मृतिको माध्यमद्वारा नै हामीले यी पञ्च निवारणलाई हटाउन र पञ्च उपादान स्कन्दलाई हटाउन सक्छौ। समाधि यसका निमित्त अत्यन्त आवश्यक छ। समाधि र सम्यक समाधिमा फरक छ। यहाँ जुन स्मृति र प्रज्ञा जोडिएको छ यो सम्यक समाधि हो। यहाँ भगवानले बताउन खोज्नु भएको पनि सम्यक समाधि नै हो। र अन्त्यमा हामी प्रज्ञालाई प्राप्त गर्छौ। प्रज्ञाको माध्यमद्वारा हामीले मुक्ति प्राप्त गर्दछौ। प्रज्ञाको अभावमा मुक्ति सम्भव छैन। त्यसै हुनाले भगवानले यिनीहरूको क्रमको उल्लेख गर्दा अन्त्यमा प्रज्ञालाई राख्नुभयो। आधार हामीले श्रद्धालाई लियौ र अन्त्यमा हामीले प्रज्ञालाई लियौ। पञ्च उपादान स्कन्दको बारेमा संक्षेपमा चर्चा गर्छौ। उपादान भनेको के हो? उपादान भनेको आसक्ति। आसक्ति केबाट उदय हुन्छ? आसक्ति तृष्णाबाट उदय हुन्छ, तृष्णाबाट उदय भएको आसक्ति। अनि यसको मूल के हो त भन्दा, अविद्या र संस्कार। अविद्या र संस्कारबाट नै तृष्णा, यसको क्रमबाट अविद्या छ, संस्कार छ, विज्ञान छ, नाम रूप छ, षडायतन छ, स्पर्श छ, वेदना छ, तृष्णा छ, यो प्रक्रिया त छ। तर ठिक कहाँ उदय हुन्छ त भन्दा, उपादान उदय हुन्छ तृष्णाबाट, तृष्णाबाट उपादानको उदय हुन्छ। अनि यसको पृष्ठभूमि कहाँबाट आउँछ त, यसको जरो कहाँ छ त भन्दा, अविद्या त यसको जरो हो। अविद्या छ, संस्कार छ, त्यही संस्कारका यी सन्तानहरू हो उपादान भनेका। अविद्या छ, संस्कार छ, तृष्णा छ, यसरी यी प्रक्रियाहरू छन्। यस प्रक्रियाबाट यिनीहरूको उदय हुन्छ, हामीले त्यसलाई थाहा पाउँछौ। इति रूपम, यो रूप थाहा पाइन्छ। रूप कसरी थाहा पाइन्छ
भन्दा रूपको विशेषता छ, या त हलुङ्गो हुन्छ या त गरुङ्गो हुन्छ। हलुङ्गो भयो या गरुङ्गो भयो, हलुङ्गो भयो भने पनि हामीले थाहा पाउँछौ यो हलुङ्गो छ, रूपको विशेषता हो यो। गरुङ्गो हुनु र हलुङ्गो हुनु यो रूपको विशेषता हो, भारी छ या कस्तो किसिमको अनुभव अनुभूति भइरहेको छ यो रूपको अनुभूति हो। रूपको पनि कस्तो प्रकारको अनुभूति छ भन्दा जस्तो चार महाभूत पृथ्वी महाभूत गरुङ्गो छ या हलुङ्गो छ, त्यस्तै गरेर जल महाभूत पसिना आए जस्तो बगिरहेको छ, धारा प्रवाह बगिरहेको छ, त्यो जल महाभूत अनुभव त्यस्तो भइरहेको छ, बगिरहेको छ भन्ने अनुभव भइरहेको छ जल महाभूत। त्यसै गरेर शरीरमा हलचल पैदा भइरहेको छ वायु महाभूत, शरीरमा ऊर्जा जागृत भइरहेको छ, प्रकाश उदय भइरहेको छ अथवा शरीरमा जलन भइरहेको छ, के भइरहेको छ त्यो अग्नि महाभूत। यसरी चार महाभूतको शरीरमा जब उदय हुन्छ अनि यो थाहा हुन्छ यो महाभूत हो, यो महाभूत रूपम, यो रूप हो, यो थाहा भयो यो रूप हो, यो पृथ्वी हो, यो जल हो, यो तेज हो, यो ताप हो, यी चार महाभूत थाहा हुन्छ, यी रूपहरू थाहा भए, यी रूपहरू थाहा भइसकेपछि इति रूपस्य समुदयो, अनि रूपको समुदय थाहा हुन्छ, संस्कारबाट रूपहरूको उदय हुन्छ, यो रूपहरूको उदय भयो, रूप प्रकट हुन्छ थाहा हुन्छ, उदय भयो थाहा हुन्छ, इति रूपस्य समुदयो, यो रूपको उदय भयो यो थाहा हुन्छ। अनुभवमा फरक फरकपनको अनुभव हुन्छ। पृथ्वी तत्वको अनुभव हुँदाखेरि पनि सधैँभरि एउटै प्रकारको अनुभव हुँदैन, जल तत्वको अनुभव हुँदाखेरि पनि एउटै प्रकारको अनुभव हुँदैन, वायु तत्वको अनुभव हुँदाखेरि एउटै प्रकारको अनुभव हुँदैन, र त्यसै गरेर ताप तत्वको अनुभव हुँदाखेरि पनि एउटै प्रकारको अनुभव हुँदैन। यसरी त्यो जब प्रकट हुन्छ, जब थाहा हुन्छ, त्यो उदय हुन्छ, थाहा हुन्छ यो रूपको उदय हो, यो रूप उदय भयो। के कारणबाट रूप उदय भयो भन्दा रूप उदय हुने कारण भनेको संस्कार हो, अनि थाहा हुन्छ इति रूपस्य अत्थङ्गमो, रूप निरोध भयो, भारीपनको थियो, पृथ्वी तत्व थियो निरोध भयो, प्रवाह भइरहेको थियो निरोध भयो, त्यसै गरेर शरीरमा हलचल पैदा भइरहेको थियो त्यसको निरोध भयो, शरीरमा प्रकाशको अनुभूति भइरहेको थियो या जलन भइरहेको थियो, ताप भइरहेको थियो, त्यसको निरोध भयो। निरोध भएपछि हामीले थाहा पायौं रूपको निरोध भयो, के को निरोध भयो, रूपको निरोध भयो, रूप थाहा पायौं, रूपको अत्थङ्गमो, रूप निरोध भयो, भारीपनको थियो, पृथ्वी तत्व थियो निरोध भयो, प्रवाह भइरहेको थियो निरोध भयो, त्यसै गरेर

थाहा पायौं, जसरी यो रूपको बारेमा थाहा पायौं त्यसै गरेर हामीले वेदनाको बारेमा थाहा पायौं। यो वेदना हो, वेदनाको बारेमा पनि थाहा पायौं, यो वेदना हो थाहा पायौं। वेदना उदय भयो, कुन वेदना उदय भयो? स्पर्शका कारण वेदना उदय हुन्छ, कुन स्पर्शका कारण कुन वेदना उदय भयो? यो वेदना उदय भयो हामीले थाहा पायौं, वेदना थाहा पायौं, सुखद वेदना हो या दुखद वेदना हो थाहा पायौं, अथवा असुख अदुख वेदना हो त्यो वेदना थाहा पायौं। यो वेदना हो, यो वेदनाको समुदाय हो, वेदना यो स्पर्शको कारण यो वेदना उत्पन्न भयो, यो स्पर्शको कारण यो वेदना उत्पन्न भयो भन्ने कुरा हामीले थाहा पाउँछौ। कसरी थाहा पाउँछौ? किनभने वेदना उदय भइसकेपछि यो वेदना स्पर्शको कारणबाट उदय हुन्छ, त्यो स्पर्शको कारणबाट उदय भएको वेदना, स्पर्शको कारण यो वेदना उदय भयो हामीले थाहा पाउँछौ। इति वेदना स अथङ्गमो, यो वेदना निरोध भयो। वेदना पनि सुखद वेदना पनि फरक फरक प्रकृतिको हुन्छ, फरक फरक प्रकारको हुन्छ। दुखद वेदना असुखद वेदना एकै प्रकारको हुँदैन, एकै ठाउँमा हुँदैन, त्यो धारा प्रवाह हुँदाखेरि पनि सधैँभरि टिकिरहन्न रहिरहन्न, त्यो पनि हामीले थाहा पाउँछौ। यसरी वेदना थाहा पाउँछौ, वेदनाको उदय थाहा पाउँछौ, वेदनाको अस्त थाहा पाउँछौ, उदय र अस्त थाहा पाउँछौ, त्यसै गरेर संज्ञा थाहा पाउँछौ। संज्ञा भनेको नाम, मनमा कुरा उत्पन्न हुन्छ, संज्ञा उत्पन्न हुन्छ, विभिन्न प्रकारका वितर्कहरू उत्पन्न हुन्छन्, यो कालो हो, यो राम्रो हो, यो गाली हो, यो माया हो, यो प्रेम हो, यो घृणा हो, यो दया हो, अनेक प्रकारका जीवनमा घटेका कैयन नामहरू निस्कन्छन्। यी नामहरूलाई गनी साध्य हुँदैन, लेखी साध्य हुँदैन, भनी साध्य हुँदैन, ती संज्ञाहरू, संज्ञा भनेको पहिचानका कुराहरू, चिनिने कुराहरू, के भनेर चिनिने? मलाई फल्लाले गाली गरेको थियो, गाली एउटा निस्क्यो, राग निस्क्यो, द्वेष निस्क्यो, मोह निस्क्यो, अनेक प्रकारका संज्ञाहरू उत्पन्न भए। यी सबै संज्ञाहरू उत्पन्न हुँदाखेरि उसले थाहा पाउँछ यो संज्ञा हो, संज्ञा हो भन्ने कुरा उसले थाहा पायो। संज्ञाको समुदाय हो, संज्ञा कसरी उदय हुन्छ? संज्ञा जब हामी वेदनालाई नामाकरण गर्छौ अनि संज्ञा उदय हुन्छ, वेदनाको कारणबाट संज्ञा उदय हुन्छ, थाहा पाउँछौ हामीले, यो अनुभूति हुन्छ, स्पर्श हुन्छ, वेदना हुन्छ, संज्ञा उदय हुन्छ, हामीले यो थाहा पाउँछौ। अनि त्यो संज्ञा समाप्त हुन्छ, संज्ञा समाप्त हुन्छ, एकै ठाउँ रहिरहन्न, एकैचोटि रहिरहन्न, त्यो समाप्त भइसकेपछि हामीले थाहा पाउँछौ संज्ञा समाप्त भयो। अनि संस्कार, संस्कारहरूको पनि उदय हुन्छ। संस्कार भनेको संग्रह, पुराना कुराहरूको संग्रह, यी कुराहरूको संग्रह आइरहन्छ, गइरहन्छ, या त यिनीहरूको पछुति लिएर आउँछन् या त कल्पना बोकेर आउँछन् संस्कारहरू। संस्कारहरू विभिन्न किसिमका रूप झाँकीहरू लिएर आउँछन्, यिनीहरू दृश्य रूपमा प्रस्तुत पनि हुन्छन्, विभिन्न प्रकारले प्रस्तुत हुन्छन्, कुनै दृश्य देखिएला अथवा कुनै शब्द सुनिएला, इन्द्रियहरूको माध्यमद्वारा यी संस्कारहरू प्रकट हुन्छन्। इन्द्रियहरूको माध्यमद्वारा यी संस्कारहरू प्रकट भइसकेपछि हामीले थाहा पाउँछौ इति संस्कार, यो संस्कार हो, हामीले संस्कार थाहा पाउँछौ। यो संस्कार पनि संज्ञाको कारणबाट उदय हुने हो, अनि हामीले थाहा पाउँछौ यो संस्कार संज्ञाको कारणबाट उदय भयो, यो यसको उदय हो, अनि संस्कार समाप्त हुन्छ, अनित्य हो, समाप्त हुन्छ, समाप्त भएपछि हामीले थाहा पाउँछौ संस्कार समाप्त भयो। अनि त्यसै गरेर विज्ञान, विज्ञान भनेको चेतना, नयाँ चेतना जागृत हुन्छ, नयाँ अनुभव जागृत हुन्छ, नयाँ चेतना जागृत हुन्छ, नयाँ चेतना जागृत हुँदा हामीले थाहा पाउँछौ यो चेतना जागृत भयो, चेतना मूल स्रोत, यो चेतनाको उदय हो, चेतना जागृत हुन्छ, थाहा पाउँछौ हामीले। चेतना कसरी जागृत हुन्छ? संस्कारको कारणले नयाँ चेतना जागृत हुने हो। त्यसो भएको हुनाले सुरुमा आदिम अविद्या हुँदाखेरिको चेतना एउटा छ, अनि पछि चेतना कसरी वृद्धि हुन्छ? संस्कारको कारणले चेतना नयाँ कोष

सिर्जना हुने हो। त्यसै भएको उनाले भगवानले के भन्नुभयो, अविद्या पच्चया संखार, संखार पच्चाया विज्ञान, संखार भएको हुनाले विज्ञानको उदय भयो। यसरी विज्ञानको उदय हुन्छ, यो संस्कारको कारण यो नयाँ चेतना उत्पन्न भयो भन्ने कुरा पनि थाहा हुन्छ। त्यो थाहा पाइसकेपछि यो उदय भयो, संस्कार आयो, यसरी उदय भयो थाहा हुन्छ। अनि त्यसलाई हामी अथङ्गमो, यो संस्कार पनि विनाश भयो भन्ने पनि थाहा हुन्छ। यो सबै बुझ्नका निमित्त प्रतित्य समुत्पाद बुझ्न आवश्यक छ। प्रतित्य समुत्पाद बुझेपछि मात्रै यो धर्मानुपस्यनालाई यो उदय र व्यय, यसका कारणले यो उदय भयो, यसका कारणले यो समाप्त भयो भन्ने कुरा बुझ्न सकिन्छ। प्रतित्य समुत्पाद भनेको चार आर्य सत्य मध्येको दोस्रो आर्य सत्य हो। त्यो दोस्रो आर्य सत्यलाई बुझेपछि मात्रै हामी निरोधको यो चौथो सत्यलाई बुझ्न सक्छौ। अनि भगवानले अगाडि भन्नुभयो, इति अजतङ्वा धम्मेषु धम्मानुपस्सि विहरति। त्यो भित्री धर्ममा धर्म अनुपस्वी भएर लागेको हो। इति अजतङ भित्री धर्ममा भनेको हामी जब ध्यान गर्न थाल्छौ, ध्यानमा यो अनुभूति हुन्छ। ध्यानमा अनुभूति हुँदाखेरिको जुन अनुभव हो त्यसलाई इति अजतङ वा धम्मेषु धम्मानुपस्सि विहरति भगवानले भन्नुभयो। बहिद्धा, बहिद्धा भनेको बाहिरी, बाहिर हामी जुन व्यवहारमा लाग्छौ, बाहिरको अनुभूति जुन हुन्छ, बाहिरको व्यवहारमा पनि हामी यी कुराहरूलाई थाहा पाउँछौ। केवल ध्यान गर्दाखेरि मात्रै होइन, हामी व्यवहारमा आउँदाखेरि पनि हाम्रो चित्तमा त कुराहरू आउँछन्। हाम्रो चित्तमा पञ्च उपादान स्कन्धहरूले ठाउँ त पाउँछ। त्यस बेला कुनै रूप उदय भयो भने यो रूप हो भनेर हामीले थाहा पाउँछौ। या शरीर भारी होला, या शरीर हलुङ्गो होला, या शरीरमा एकदम शीतलपनको अनुभव होला, या शरीरमा जलनको अनुभव होला, या शरीरमा हलचलको अनुभव होला, या शरीरमा कुनै तापको अनुभव होला, या प्रकाशको अनुभव होला। एउटा अनुभव त बाहिर पनि हुन्छ, ध्यान नगरेको बेलामा मात्रै त हुँदैन। त्यस बेला हामीले थाहा पाउँछौ यो रूप हो, बाहिर पनि थाहा हुन्छ र अरूको देखेर पनि थाहा हुन्छ। हामीले अरूको पनि देख्छौ, अरूको रूपलाई पनि देख्छौ। ऊ जलनमा, उसमा जलन भइरहेको छ, उसको शरीर भारी छ, उसको शरीर हलुङ्गो छ, हामीले अरूलाई पनि देख्छौ र थाहा पाउँछौ। वेदना पनि त्यसै गरेर थाहा पाइन्छ। वेदना ध्यानमा मात्रै उदय हुने त होइन, वेदना त सर्वत्र छ, त्यो बाहिर पनि हामीले त्यसलाई अनुभव गर्छौ। ध्यानको बेलामा मात्रै होइन, अरूको दुःखलाई पनि देख्छौ, आफ्नो दुःखलाई पनि देख्छौ, अरूको सुखलाई पनि देख्छौ, आफ्नो सुखलाई पनि देख्छौ, अरूको असुख अदुखलाई पनि देख्छौ, आफ्नो असुख अदुखलाई पनि देख्छौ। हामी त्यसलाई थाहा पाउँछौ, अनुभव गर्छौ। संज्ञा पनि त्यही हो, हामीले ध्यान गरेको बेलामा मात्रै उदय हुने, अहिलेपछि उदय नहुने त होइन। हामीले त्यो ध्यान गरेका बेलामा मात्रै थाहा नहुने, अहिलेपछि थाहा नहुने त होइन। त्यसो भएको हुनाले त्यो अहिलेपछि पनि हामीले यसलाई व्यवहारमा निकाल्छौ। संस्कारको उदय यस बेला पनि रिस उठ्छ, बाहिर पनि रिस उठ्छ, अरूलाई पनि रिस उठ्छ। आफूमा रिस उठेको पनि थाहा हुन्छ, अरूलाई रिस उठेको पनि थाहा हुन्छ। आफूलाई कामशक्ति जागेको पनि थाहा हुन्छ, अरूलाई पनि कामशक्ति जागेको थाहा हुन्छ। किनभने उसको आँखाका कुराहरू, उसका इन्द्रियहरूको माध्यमद्वारा हामीले त्यसलाई जान्न सक्दछौ। अनि संस्कार विगतका कुराहरू उठेका हुन्छन्, विगतको कुरोहरू उठेको पनि थाहा पाउँछौ। यो व्यक्तिले जानेको छ, पढेको छ, बुझेको छ, तर पुरानै रफ्तार किन दोहोऱ्याउँछ, किन दोहोऱ्याउँछ भने यो पुरानो उसको यो संस्कार हो, यो संस्कार बानीको रूपमा अहिले आएको छ। यसरी संस्कार पनि थाहा पाउँछौ, बाहिरी पनि थाहा पाउँछौ। विज्ञान पनि बाहिरी थाहा पाइन्छ, बाहिर पनि चेतना उदय हुन्छ, बाहिर पनि विचारहरू उत्पन्न हुन्छन्, यत्तिकै पनि उत्पन्न हुन्छन्, अरूका विचारहरू पनि उत्पन्न भएको हामीले थाहा पाउँछौ, यसरी थाहा पाउँछौ। यो बहिद्धा भयो। भगवानले के पनि भन्नुभयो भने, अजतङ वैद्धा धम्मेनुपस्सि धम्मानुपस्सि विहरति। अजतङ वैद्धा भनेको भित्री बाहिरी, कसैको सम्पर्कमा हामी छौं, कसैसित व्यवहार गर्दैछौ, केही अध्ययन गर्दैछौ, कसैसित कुराकानी गर्दैछौ, त्यस बेला पनि यी उदय हुन्छन्। त्यस बेला उदय भएको कुरा हामीले थाहा पाउँछौ। वेदना पनि त्यस बेला उदय हुन्छ, रूप पनि त्यस बेला उदय हुन्छ, संज्ञा पनि उदय हुन्छ, उदय हुन्छ, व्यय हुन्छ, अनि त्यो समाप्त हुन्छ, सबै कुरा हामीले थाहा पाउँछौ।
त्यस बेला पनि हामीले अनित्य दुःख अनात्मको बोध गर्छौं। अनित्य दुःख अनात्मको बोध हामीले केवल ध्यानको अवस्थामा मात्रै होइन, बाहिरी व्यवहारमा र अरूलाई देख्दाखेरि पनि गर्छौं। अरूलाई देख्दा कोही मान्छे रिसाइरहेको छ भने उसको रिस पनि त आखिर अनित्य स्वभावको हो कि हाम्रो रिस मात्रै अनित्य स्वभावको, उसको रिस भनेको नित्य स्वभावको हो र उसको रिस पनि त आखिर अनित्य स्वभावको हो। उसको रिसले पनि त दिने दुःख नै परिणाम हो, सुख त दिँदैन, उसलाई पनि सुख दिँदैन, मलाई पनि सुख दिँदैन, त्यो पनि हामीले थाहा पाउँछौँ। त्यसमा रिस उठिरहेको छ, यो रिसले उसलाई दुःख नै दिने हो हामीले थाहा पाउँछौँ, र उसलाई उसको रिस पनि निरोध हुन्छ हामीले त्यो पनि थाहा पाउँछौँ, आफ्नो पनि थाहा पाउँछौँ, बाहिर पनि थाहा पाउँछौँ, अरूको पनि थाहा पाउँछौँ, व्यवहारमा पनि हामीले त्यसलाई थाहा पाइरहेका हुन्छौँ। यी उपादान स्कन्धहरू उदय हुन्छन्, उदय भएको थाहा पाउँछौ, समुदाय धर्मानुपस्थी यी धर्महरू हुन् थाहा पाउँछौ, भय धर्मानुपस्थी भय भएको थाहा पाउँछौ। अनि भगवानले भन्नुभयो समुदाय वयव धर्मानुपस्थी विहरति, समुदाय वयव, समुदाय धर्मानुपस्थी भनेको के हो, स्कन्धहरू उदय हुन्छन् ती स्कन्धहरू थाहा पाउँछौ, समुदाय उदय भयो, यो स्कन्ध उदय भयो, यसको उत्पत्ति भयो, उदय भनेको उत्पत्ति, यसको उत्पत्ति भयो, सृष्टि भयो, रचना भयो, आयो, प्रकट भयो, देखियो, सबै कुराहरू, अनि त्यो थाहा पाउँछौ। थाहा पाएपछि गयो, यो थाहा पाउँछौ, यो गयो, रूप गयो, थाहा पाउँछौ, रूप गयो, वेदना गयो, संज्ञा गयो, संस्कार गयो, विज्ञान गयो, सबै जान्छन्। यो गइसकेपछि हामीले के थाहा पाउँछौ, भय धर्मानुपस्थी, भय भनेको खर्च, यी खर्च भए, नोक्सान भए, गए, हटे, छैनन्, यिनीहरू गए, हामीले त्यो थाहा पाउँछौ। समुदाय अवयव धर्मानुपस्थी, सुरुमा हामीले ढिलो थाहा पाउँछौ, रूप आउँछ, धेरै समय त्यसले बास गर्छ, अनुभव गर्छ, त्यसले धेरै समय तिलमिलाउँछ, सुरु सुरुका दिनहरूमा त लामो दिनसम्म पनि एउटा रूप देखिरहन्छ, तर जब साधना अगाडि बढ्दै बढ्दै जान्छ, जब हामी पारमिताहरू बढाउँदै बढाउँदै जान्छौ, यिनीहरू पनि छोटिँदै छोटिँदै जान्छन्, र अन्त्यमा अवस्थामा कस्तो अवस्थामा आउँछ भन्दा समुदाय भयो धर्मानुपस्थी, उदय भयो नष्ट भयो, उदय भयो नष्ट भयो, उदय भयो नष्ट भयो, गरुङ्गो थियो, हलुङ्गो थियो, गरुङ्गो थियो, तुरुन्तै हलुङ्गो भयो, हलुङ्गो थियो, तुरुन्तै जलको स्वभाव आयो, जलको स्वभाव आयो, तुरुन्तै वायुको स्वभाव आयो, तुरुन्तै प्रकाशको स्वभाव आयो, यसरी यो निरन्तर के छ, समुदाय भयो, समुदाय एउटा गयो अर्को आयो, एउटा गयो अर्को आयो, वेदना पनि अघिको वेदना एक, अर्को वेदना, अर्को वेदना, नयाँ नयाँ वेदनाहरू, संज्ञा पनि एक संज्ञा गयो, तुरन्त गयो, अर्को संज्ञा तुरन्त आयो, अर्को संज्ञा तुरन्त आयो, तुरन्त गयो, यसरी संस्कारहरू पनि एउटा संस्कार विगतको कुनै कल्पना लिएर आयो, दृश्य देखा गयो, अर्को दृश्य आयो, तुरन्तै गयो, तुरन्त आयो, तुरन्त गयो, आयो कि गयो, आयो कि गयो, आयो कि गयो, विज्ञान पनि नयाँ चेतना, नयाँ चिन्तन, नयाँ विचार उत्पन्न भयो, गयो, उत्पन्न भयो, गयो, उत्पन्न भयो, गयो, यसरी उत्पन्न र विनाशको क्रमलाई उसले जान्दछ, बहुत छिटो छिटो जान्दछ, यसरी जान्दाखेरि उसले कारण सहित जान्दछ, यो कारणबाट यो उदय भयो, यो कारण समाप्त भयो, यो यस कारण समाप्त भयो। यही प्रसङ्गसितै आजको निर्धारित समय यही पूरा हुन्छ। हामी आउने सोमबार नयाँ प्रसङ्ग लिएर यहाँ समक्ष उपस्थित हुनेछौ। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिन्छौ। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र अनिश चौधरीलाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: आज विक्रम सम्वत 2083 साल असोज 5 गते सोमबार भाद्र शुक्ल दशमी 21 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: निजामती कर्मचारीलाई सुविधा दिएर अवकाशको प्रस्ताव। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत। कोटीको सिबाड़ीमा बेपत्ताहरू जीवितै भेटिने आशा कम। मधेसमा फेरि अशान्ति मचाउने चलखेल र कार्यदलबाट गलेनन् ओली लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको भक्तपुर जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिने शीर्षकको शुभ समाचार।
0: भक्तपुर नगरपालिकाले समाजवादी नीति अनुसार नागरिकको जन्मदेखि मृत्युसम्मका सामाजिक आवश्यकतामा स्थानीय सरकारको जिम्मेवारी हुने अवधारणा रहेको भन्दै यसलाई व्यवहारमा उतार्न ज्येष्ठ नागरिकको हेरचाह संरक्षण र सम्मानका लागि खोप आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। नगरपालिकाले शिशु स्याहारदेखि कलेजसम्म संचालनमा ल्याइसकेको स्वास्थ्यका लागि खोप अस्पताल संचालन भइसकेको र अब ज्येष्ठ नागरिकको स्याहार तथा हेरचाहका लागि आधार निकेतन संचालनमा ल्याएको जनाएको छ। भक्तपुर नगरपालिका 6 अञ्चा पुखु पोखरी परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको खोप आधार निकेतनको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले आइतबार उद्घाटन गर्नुभयो। आधार निकेतन औपचारिक रूपमा संचालनमा आउँदैछ। आधार निकेतनमा बस्नका लागि हालसम्म 20 ज्येष्ठ नागरिकले नाम दर्ता गराइसकेको कार्यक्रममा जनाइयो। त्यसमा भक्तपुर नगरपालिका वड़ा नम्बर 1-10 रहेको कार्यक्रममा बताइएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय निजामती सेवा विधेयकको मसौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने पाएको हो। अहिले आम कर्मचारी वित्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले 55 वर्ष उमेर भएका कर्मचारीलाई अवकाशमा पठाउँदा 3 वर्ष थप गरेर 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, एकपटकका लागि 30 वर्ष सेवा अवधि पूरा गरेका वा 55 वर्षमा अवकाश हुने कर्मचारीले 58 वर्षसम्मकै सुविधा पाउने भएकाले कर्मचारीलाई मर्का पर्दैन। हालको निजामती सेवा ऐनमा पनि कर्मचारीको उमेर 58 वर्ष पुगेमा अवकाशको व्यवस्था छ। प्रस्तावित विधेयकको मसौदामा निजामती कर्मचारीलाई एकपटकका लागि 30 वर्ष सेवा अवधिमा वा 55 वर्ष उमेर हदमा अवकाश हुने र त्यसपछि अवकाशको उमेर 60 कायम हुने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। मन्त्रालयले विधेयकको मसौदा अहिले परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ। नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेले निजामती सेवा ऐन 2049 नै सम्बन्धित कर्मचारीको मंजूरी बिना सेवा सुविधाको हकमा ऐन संशोधन गरी सुविधा घटाउन नमिल्ने उल्लेख भएको बताउनुभयो। त्यस्तै निजामती सेवा ऐनको परिच्छेद 8 दफा 58 कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब उपतान निर्मिति भरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन पनि गरिने छैन भनी व्यवस्था गरिएको छ। अहिले आम कर्मचारी वित्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने समेत जनाइएको छ। सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सामान्यत असोज लागेसँगै वर्षाको क्रम घट्दै जाने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिन्छ तर यसपालि मनसून सकिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखिएको छ। बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली पश्चिमी वायुमण्डलीय प्रणाली र भारतको उत्तर पश्चिमी क्षेत्रमा मनसून बाहिरिएसँगै विकसित हुने सुक्खा हावाको सम्भावित अन्तर्क्रियाले नेपालमा ठूलो पानी पर्ने सम्भावना देखिएको हो। असोज 8 देखि 12 गतेसम्म अवधि अहिले मौसमविदहरूको विशेष निगरानीमा छ। विभिन्न मौसम पूर्वानुमान मोडलहरूले यो अवधिमा नेपालका धेरै भूभागमा ठूलो पानी पर्ने देखाएको छ। केही मोडलले त निश्चित स्थानमा 400 मिलिमिटर भन्दा बढ़ी र अधिकतम 741 मिलिमिटर सम्म वर्षा हुन सक्ने सम्भावना देखाएको मौसमविदहरूको प्रारम्भिक आकलन छ। 200 मिलिमिटर भन्दा बढ़ी वर्षालाई मौसम विज्ञान विभागले अति भारी वर्षाका रूपमा वर्गीकृत गर्ने गरेको छ। यद्यपि यी प्रारम्भिक अनुमान हुन्। उनीहरूका अनुसार बंगालको खाड़ीमा विकसित भइरहेको प्रणाली अझै आफ्नो दिशा र शक्ति परिवर्तन गर्न सक्ने सम्भावना छ। चक्रवातमा परिणत हुने वा नहुने भए पनि त्यसको मार्ग कस्तो हुने र नेपाल प्रवेश गर्दा त्यसको प्रभाव कति बाँकी रहने भन्ने कुरा आगामी केही दिनको मौसमी विकास क्रमले निर्धारण गर्नेछ। यो खबर सँगै पश्चिम नेपालमा बढ़ी वर्षाको सम्भावना उपशीर्षकमा खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक अनुमानमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा र पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौँ क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढ़ी प्रभाव पर्न सक्ने प्रारम्भिक संकेत रहेको उहाँले बताउनुभयो। न डराउँ, न आत्याउ, सावधानी अपनाऊ र सजग रहौं मौसमवेद उपाध्यायको भनाई। मौसम तथा पर्यावरणवेद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताउनुभयो। उहाँका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडलले असोज 8 देखि 11 गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन्। उपाध्यायको अनुसार असोज 10 गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: बाढ़ीपछि कटान स्थानीय भन्छन् अब कहाँ जाउँ शीर्षकमा खबर छ। भोटेपछि बाढ़ीको पीड़ा बिर्सन नपाउँदै नुवाकोटको दर्शनटार र तारुकाका बासिन्दामा अर्को त्रास फैलिएको छ। त्रिशुलीको कटान बाढ़ीबाट बचेका घरखेत पनि कटानका कारण कतै विलीन हुने त होइनन् भन्ने त्रासमा त्यहाँका बासिन्दा छन्। त्यसैकारण उनीहरूको प्रश्न छ अब कहाँ जाउँ। 3 साता अघि भोटेपछि हुँदै त्रिशुलीमा बाढ़ी आयो, हजारौंको ज्यान गयो, अरबौंका भौतिक संरचना क्षणभरमा ध्वस्त भए। बाढ़ीको पीड़ा बिर्सन नपाउँदै त्रिशुली नदीले नुवाकोटको दर्शन टार र तारूकका बेसीमा तीव्र कटान गरिरहेको छ। निरन्तरको कटानले स्थानीय दिनरात त्रासमा बाँच्न बाध्य छन्। त्रिशुलीले तारकेश्वर गाउँपालिका 2 र 4 वडामा निरन्तर कटान गरिरहेको स्थानीय बताउँछन्। बाढ़ीबाट पीड़ित मानवीय बस्ती समेत जोखिममा परेका छन्। स्थानीयका अनुसार दर्शन टार, सुहारा, खैरेनी, तारूघाट, माझी गाउँ, पिल मटार गाउँ कटानका कारण जोखिममा परेका छन्। तारकेश्वर चार दर्शन टारका 11 घर पूर्ण रूपमा क्षति पुगेको र 29 घर जोखिममा रहेको वडा अध्यक्ष हरि पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बाढ़ीले 300 रोपनी खेतयोग्य जमीन समेत कटान गरिसकेको छ। त्यस्तै तारकेश्वर दुई तारूका घाट माझी गाउँ र पिल मटार गाउँमा बाढ़ीले कटान गर्दा 37 घर जोखिममा परेका छन्। दुवै वडाका बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाई छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका चार बस पार्क स्थित पूर्वी भेग पनि त्रिशुली नदीको बाढ़ीले कटान गर्दा जोखिममा परेको छ। घर पसल तथा व्यावसायिक भवन रहेका जमीन कटान हुन थालेपछि स्थानीय चिन्तित छन्। रसागढ़ी हुँदै भुटेकोशीबाट त्रिशुली नदीमा भदौ 10 गते आएको प्रलयकारी बाढ़ीपछि त्रिशुली नदीको भाव बढ़ेर तारकेश्वर गापाको दर्शनटार र तारूका क्षेत्रमा कटान तीव्र हुँदै गएको छ। त्रिशुली नदीले दर्शनटार र तारूक बेसी क्षेत्रमा निरन्तर तीव्र कटान गरिरहेको छ। विदुर नगरपालिका चार बस पार्कको पूर्वी भेगमा समेत घर पसल र व्यावसायिक संरचना जोखिममा छन्।
0: भुटेकोशी बाढ़ी छैन जीवितै उद्धारको आशा शीर्षकमा मध्याह दैनिकमा खबर छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङभित्रबाट 24 जनाको शव निकालिएको छ। जलविद्युत करिडोरका सुरूङमा खोजी कार्य चलिरहँदा 3 सातासम्म परिवारले जीवितै उद्धारको झिनो आशा राखेका थिए, तर अब त्यस्तो सम्भाव्य क्षेत्र करिब करिब सकिएको छ। भुटेकोशी विनाशकारी बाढ़ी आएको 25 दिनपछि उद्धारकर्मीको ध्यान शव खोजी र उत्खननमा केन्द्रित हुन थालेको छ। भदौ 10 गते भुटेकोशी नदीमा आएको बाढ़ीपछि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए। आयोजनाका अनुसार बाढ़ी आउनु अघि त्यहाँ 1433 जना कामदार कार्यरत थिए। तीमध्ये 936 जना सम्पर्कमा आएका छन् भने 492 जना अझै सम्पर्कविहीन रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार माथिल्लो त्रिशुली एकको सुरूङभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अंग तथा शव निकाल्ने काम भइरहेको छ। त्रिशुली 3 एको सुरूङ तथा पावर हाउस क्षेत्रमा समेत खोजी जारी छ। त्रिशुली 3 बीमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्जाभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
2: भुटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीले क्षतविच्छेद पारेको सड़क सम्पर्कलाई आगामी 10 अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात संचालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 10 अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा संचालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली औरात र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेपालीले दशैं लगायतका चाढ़पर्व शुरू हुनु अघि नै भुटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा स्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने समेत बताउनु भएको छ। दशैं लगायत चाढ़पर्व शुरू हुनु अघि नै भुटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्चाल सञ्चालनमा ल्याइने तीव्र प्रयास भइरहेको छ। बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि जगको काम भइरहेको छ भने स्याप्रुबेसीमा बेलीब्रिज निर्माणका लागि डिजाइनको काम शुरू भएको छ। स्याप्रुबेसी चिलिमे र माथिल्लो स्याप्रुबेसीमा बेलीब्रिज जडान गरिएपछि रसागढ़ी नाकासम्मै सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने विश्वास समेत गरिएको छ। भुटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: चार महिना लामो रस्ताकसी विवाद र ध्रुवीकरणपछि नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सर्वसम्मत प्रतिवेदन सचिवालयमा बुझाएको छ। कार्यदलभित्र नेतृत्व पुनर्गठनको विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा तयार भएका प्रतिवेदनलाई मिलाएर साझा प्रतिवेदन तयार पारिएको हो। यद्यपि नेतृत्व पुनर्गठनको बहस भने टुंगिएको छैन। एमाले गत जेठ 10 गठन गरेको संगठन पुनर्गठन तथा निर्वाचन सम्बन्धी समीक्षा कार्यदलले ढिला गरी भदौ अन्तिमतिर मात्रै प्रतिवेदन छलफलमा ल्याएको थियो। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिएपछि विवाद शुरू भएको थियो। सातवटै प्रदेश उपत्यका र जनवर्गीय संगठन समेत गरी 13 समूहबाट आएका सुझावका आधारमा नेतृत्व परिवर्तन गर्नुपर्ने पोखरेलले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेका थिए। तर कार्यदल संयोजक बादलले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन तयार पारी दुई प्रतिवेदनमा सहमति जुटाउन गत भदौ 29 काभ्रेको बलथलीमा कार्यदलको आकस्मिक आवासीय बैठक बसेको थियो। त्यहाँ पनि सहमति नजुटेपछि बादल उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन समायोजन गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो। एमाले पुनर्गठन विवाद अब केन्द्रीय कमिटिमा कार्यदलबाट गलेनन् ओली शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा खबर छ। प्रतिनिधि सभा चुनावमा पाखा लागेका मधेस केन्द्रित नौ दलले शनिबार वीरगंजमा संयुक्त कार्यक्रम गरे। जसपा अध्यक्ष उपेन्द्र यादवले छठपछि मधेसमा वार्की पार्कको आन्दोलनका लागि तयार रहन आग्रह गरे। मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एकपटक लड्ने बेला भइसकेको छ। यादवले भने त्यसका लागि सबैजना तयार रहनुहोला किनभने अधिकार कसैले किस्तीमा सजाएर दिँदैन, अधिकार लडेरै लिनुपर्छ। उनले भने सोही कार्यक्रममा आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले राष्ट्रपाका वरिष्ठ नेता बालिन शाह नेतृत्वको सरकारले 6 मधेसका गाउँठाउँका लागि के कस्ता काम गरे भनेर विचार गर्न मधेसी जनतालाई आग्रह गरेका छन्। जब जब देशमा संकट परेको छ मधेसले उठेर सघाएको छ। आज फेरि देश संकट र अन्धकारतर्फ बढ़ेको छ, यसका लागि हामी सबै एकजुट हुन आवश्यक छ, शाहले भने। चुनावमा पराजित मधेस केन्द्रित दल मात्र होइन सत्तासीन राष्ट्रपतिका नेता अमरेश सिंहले समेत छठपछि मधेसमा आन्दोलन हुने चेतावनी नेतृत्वलाई बारम्बार दिइरहेका छन्। विपक्षी नेकपाका अध्यक्ष प्रचण्डले पनि केही साता अघि मधेसमा भएको कार्यक्रममा राष्ट्रपा सरकार मधेस विरोधी भएको भन्दै आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए। विपक्षी चुनाव हारेका मात्र होइन सत्तापक्षीय सांसदकै यी चेतावनीपूर्ण भाषण र बोलीले मधेसलाई फेरि अशान्त बनाउन खोजिएको देखिन्छ। जातीय साम्प्रदायिक तथा सामाजिक विभाजनका रेखाहरूबाट माथि उठी देशमा स्थायित्व निर्माणका लागि दुई तिहाईको सरकार निर्माण गर्न अग्रणी भूमिका निर्वाह गरेका मधेसका मतदातालाई धर्म जात र अधिकारको नाउँमा लड़ाउने र आन्दोलनका लागि उक्साउन प्राय सबै राजनैतिक दलहरू सक्रिय देखिएको त्यहाँका समाजसेवीहरू बताउँछन्। सरकार मधेसी जनता विरोधी रहेको महसुस गरेकै कारणले राष्ट्रपाकी सांसदहरू सरकारको विरोधमा लागेका छन्। चाँडै मधेसी जनता सरकारको विरोधमा उत्रिनेछ, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्। त्यस्तै राष्ट्रपाकी सांसद अमरेश सिंहले पनि समाज जोड्न, जनताको कुरा सुन्न र मधेसको आर्थिक तथा सामाजिक विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन मेची महाकाली पदयात्रा गर्दैछु भनेका छन्। मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: विशेष अदालतमा दायर भएका 175 मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी 56 छन्। यी मुद्दामा 397 जनालाई प्रतिवादी बनाइएको छ। उनीहरू विरूद्ध 5,07,29,18,820 रूपियाँ बिगो माग दावी गरिएको छ। सार्वजनिक निकायमा हुने अनियमितता र पदको दुरूपयोग र भ्रष्टाचारका घटनामाथि अनुसन्धान गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो समय आफ्नो निगरानी र अनुसन्धानलाई थप तीव्र बनाएको छ। भ्रष्टाचारका घटनामा संलग्न रहेको आशंका